0: नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
1: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सब स्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
0: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाउ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डिप माइण्डका डेमिस हसाबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चिकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छुट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिय तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब भित्री पृष्ठका खबर सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्
3: मुस्ताङको घरप झोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने माग तय गर्ने तयारी गरिएको छ
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले घर बस्ती बगाएपछि नुवाकोटका बाढ़ीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ बाढ़ीले खण्डहर पारेका बस्तीहरू सुनसान छन् गत वर्षको तीजमा निकै भीड़भाड़ र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुङ्गेको महादेव मन्दिर तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीड़ित हुनुहुन्थ्यो लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबन स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन् चुमनोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन् महासभामा नेपालको जलवायुजन्य विपद जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ
2: गुल्मीको मदान गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार मदाने गाउँपालिका 1 अग्लुङ ठूलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ
3: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढ़ीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16601-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। चिनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्।
8: अब खेल खबर। नेपालमा गएको विनाशकारी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मञ्चबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लीग अन्तर्गत 10 सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेरन बाचे विरूद्ध भएको खेलमा एएस रोमका खेलाड़ीहरूले नेपालका लागि एकसाथ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए।
7: अब विचार विश्लेषणको पालो। हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्व शीर्षकमा चुडामणी कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हर तरहले हिँड्दा, खाँदा, खेल्दा, बस्दा, सुत्दा वा जे सुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊ भनेर शिवजीकै चिन्तन, मनन, पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी 5 कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महा पतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे, त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
8: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: समयको ख्याल राखौ। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक,
4: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा पनि डिजिटल प्लेटफर्मबाट पनि नेपाली बस सुनिराख्नु भएको छ. फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ प्रसारण भइरहेको छ. भने युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी श्रद्धा, संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइँदैछ. तीजमा हिन्दू नेपालीहरूले, महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान प्रवहरी तालिका तीज आज मनाउँदैछन्. भाद्र शुक्ल तृतीयका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्. आदरणीय श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ. हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने खुवाउने परम्परा पनि छ. र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ. तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ. आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात् मातृत्वको सङ्केत पनि गरेको छ. तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढङ्गले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई बिदा समेत दिएको छ. तीजको महत्त्व के छ त र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्ने गर्दछौँ. आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्त्व छ र यो साउने सङ्क्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ. यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठुलो समस्या पनि सिर्जना गर्यो. तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्डा मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ. तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ. आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ. पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्. हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा 4 ढोका खुला भएका छन्. तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ. आदरणीय श्रोता, र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ. यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौँ. यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्त्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ. आज एआईको गति नियन्त्रण, पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छौँ. किनभने एआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ. एआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्ति आएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढाएसँगै 4 ठूला एआई कम्पनीका प्रमुखहरू अब एआईको गति घटाउनुपर्ने भन्दैछन्. र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ. आदरणीय श्रोता, नेपाली बसमा व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य सुरु भएको छ. सरकारले रसुवागढीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ. रसुवागढी नाकादेखि स्याप्रुबेसीसम्म सडक निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ. सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ. किनभने चीन र नेपाल जोड्ने नाका अर्थात् रसुवागढी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ. आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ. आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ त, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कङ्ग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गर्नेछौँ. छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: भोटेकोसी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601111 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
3: यो नेपाली रेडियो नेटवर्क
4: हर विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ डिलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड
7: मर्निङ
6: सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु डिलाजी
7: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायुको हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु ती चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान आपसिक सद्भाव भातृत्व पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत सङ्गीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो त्यसैले अहिले ती चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ तर आज देशको परिस्थिति बेग्लै छ भोटेकोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ परिवार विस्थापित भएका छन् राष्ट्र शोकको घडीमा छौँ हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैनौँ यो पालि
6: डाक्टर ढिला संग्रौला अनि तीजको अवसरमा दर खानुभयो के खानुभयो दर चाहिँ हिजो
7: हामी दरै खाएनौँ यो पालि
6: दरै खानु भएन तीजको अवसरमा खासमा दर के खाने चलन छ यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन खासमा दरमा के खाइन्छ तीजको अवसरमा
7: होइन यो त पहिला खाने त परम्परा हो चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो पहिला परम्परा थियो माइत जाने मिठो मसिनो खाने नाच्ने रमाइलो गर्ने भोलिपल्ट पूजा आजा गर्ने परिवारको दीर्घायुको कामना गर्ने त्यो खालको पर्व तिज हो तर आज मैले देखेँ कहीँ पनि म आफू पनि कहीँ दर खाएन होइन आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ तर हामी हर्ष र उल्लास सहित जसरी यो पालि चाहिँ हामीले चाहिँ यो सबै समर्पण गरेका छौँ कि देश रोएको छ महाविपत्ति छ महासङ्कट छ त्यसतर्फ मात्रै हाम्रो ध्यान छ अरू खान बस्न रमाइलो गर्न छैन
6: यो महिला सशक्तिकरणको पनि पर्व हो महिला स्वतन्त्रताको पनि पर्व हो तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई
7: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिजाउनु भन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो. बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने सङ्घ संस्था, पारिवारिक र पार्टी राजनीति कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई डर खुवाउने, त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ. र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ. नेपाल भन्दा बित्तिकै विविधता बिचको एकता हो. हरेक वर्ग तह र तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु.
6: अब नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, दर खानका निम्ति यसपालि निमन्त्रण आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन? कस्तो अवस्था रह्यो?
7: नेपाली तिज हामीले मनाएन. हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दर खाने दिन थियो. नेपाली काङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो. हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर. हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लाससहित व्यापक सहभागितासहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्रै बैठक गरेका छ. अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ. आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ.
6: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई ल्याएर
7: नेपाली काङ्ग्रेस चाहिँ यो भड्किलो होइन तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
6: कि.
7: त्यस्तो होइन, यो यसमा हामी केन्द्रित छैनौँ. अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि. हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ. त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ. र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको सङ्गठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ.
6: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन? 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब यतिखेर?
7: हलो अड्क्यो भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नुभएको छ. धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ. यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ. र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुँदे 5 बुँदे माग थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ. यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ. दोस्रो, जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ. त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू, साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन
6: होइन डाक्टर साहब यस्तो भयो क्या, अब पूर्णबहादुर खड्गाजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा बक्सीले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ, त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको देउबा पक्षलाई, उहाँहरूलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने चाहिँ रणनीति हो, सुदूरपश्चिम टिम मात्रै हो
7: रणनीति नै होइन, त्यो रणनीति नै होइन, आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाय हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
6: पार्टीबाट मात्र विदाय गर्ने कि हरेक ठाउँबाट विदाय गर्ने,
7: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन, जहाँ रुख छ, जहाँ चार तारे जन्दा छ, जहाँ विचार छ, त्यही हाम्रो संलग्नता सम्बन्धमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर, अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। 15 महाधिवेशन सबैले खोजेको हो कि, नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
6: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेको छ नि त डाक्टर साहब, होइन दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेसमा, त्यसो भए
7: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
6: कसरी अटाउँछौ भन्ने क्या, नेपाली काङ्ग्रेसमा संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त रक्सा, पार्टीलाई मिलाउन सकिएन नि त,
7: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, यो भन्दा अगाडि मैले अघि नै भनिसके 5 बुधे 7 बुधे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ, त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि 14 महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो, सबै त माग पुरा भएको छ नि त अब।
6: तर
7: त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ, अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र संवादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु।
6: होइन गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीलाई दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेको छैन, सम्वादै हुन सकेको छैन।
7: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र संवाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली काङ्ग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो, किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने, कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू, अन्य आन्तरिक संवादहरू सभापतिज्यूले गरिरहनु भएको छ, मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा, सबैजनाले हामी होइन जहाँ रुख छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
6: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि, कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा, चार थरे झण्डामा अटाउने कुरा, रुखमा अटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा, उहाँलाई के भन्नुहुन्छ तपाईँ डाक्टर?
7: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुस मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनु पर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर राख्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 महाधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पुरा भइसक्यो नि त।
6: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिलाएर एक एकजनालाई ल्याउँदै गर्दाखेरि
7: दुईटै कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो, हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा, त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरी छु, प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ।
6: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
7: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लचिलो।
6: अनि देउबाजीलाई के गर्ने त्यसो भए, त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ
7: कसरी
6: उहाँको चाहिँ सम्मान गर्ने पार्टीमा?
7: हैन, सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ, यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो 15 महाधिवेशनको मा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि। अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लाभ लडाइँ लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा, यो नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त,
6: हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेका छ, कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
7: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू छन् मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने को साझा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ। नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो होइन, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो। तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन् उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने मुस्लिमले म मुस्लिम हुँ भन्दै गयो भने त यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
6: हो अनि जाँदा जाँदै अब नेपाली कङ्ग्रेसलाई एकढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त होइन, सबैजना एकै ठाउँमा अटाएको होइन। यो हरितालिका तिजमा चाहिँ मागेको मनोकामना पुरा हुन्छ होइन, श्रीमानको चाहिँ आयु लामो हुन्छ, व्रत बस्दाखेरि शिवजीको चाहिँ व्रत बस्छ, निराहार व्रत बस्ने पनि प्रचलन छ। अब यसपालाको निराहार व्रत चाहिँ कङ्ग्रेस एकदिक्का हुनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
7: तपाईँले भने जस्तो हामी

0: खोलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्। आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बिहोर्याएछ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेछ। त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ, सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ, आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
1: हस्, रक्षमयाको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ।
0: धन्यवाद, सबैलाई शुभकामना।
1: हस्, उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्गला। आज रेसोर्ट नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: बिगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर डिगो,
4: अ कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: United Azure Insurance,
3: Eti Airlines,
4: Vedalaya,
3: Publishing Partner Fine Print,
4: Implementing Partner Karuna Foundation Nepal,
3: Katha Pathauna ka lagi barkharibooks@gmail.com,
4: Katha Pathaune Antim Miti 2083 Asos 3 Gate।
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: हरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद खेमजी।
4: अब आज हरितालिका तीज महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
5: यहाँले भन्नुभयो जस्तै यस वर्षको तिज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले यो चाड मनाउन सक्नुहोस् र तिजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस् शुभकामना व्यक्त गर्न चाहन्छु।
4: यसपल्ला नेकपा एमाले पनि तिजलाई अर्थात् हरितालिका तिजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन, होइन?
5: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसचोटि। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र धादिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
4: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
5: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै सङ्गठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत, जोडिएका यी दुईवटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो, भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन। यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
4: अहिले कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि त विश्लेषण सुन्दैछु।
5: त्यस्तो होइन, त्यो होइन, किनकि त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईवटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा साङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला शक्ति मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका यत्र ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति।
4: यहाँलाई त अब अलिकति अनुभव अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कुटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
5: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन. अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन. तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्, त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ. तर अहिलेसम्म नयाँ सरकार बनेको छ, बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन. चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ. जन प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो. यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु. होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीतिक मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ. अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो. होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ. बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो. तर उहाँले उच्चस्तरीय त्यो संवादमा आए लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन. यी कैयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने भने.
4: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै परराष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिहाल्छ नि त किवालीजी.
5: होइन, अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पऱ्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ. यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन. सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन. राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ. अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु. जस्तो अहिलेकै विपत्तिको कुरा गरौँ, अब झन्डै झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ. अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो, र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ, होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले 3.5 अरब डलर जस्तो $4,000 कम मात्रै त्यति बेला जुट्न सक्यो होइन. अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
4: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ. तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भाट्यो. तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
5: एकदम छोट तरिकमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवासीय रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ.
4: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
5: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन. यो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्, मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु. म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ सङ्कल्प गर्छौँ र त्यो सङ्कल्पका साथ अगाडि बढ्छौँ.
4: र अब त पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ, होइन? अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ.
5: तपाईँको प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको. तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका
4: होइन, म क्लिप भाइरल गराउने पक्षमा छैन.
5: चिप खालको भयो. मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पऱ्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन. आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गऱ्यौँ. भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो. कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो. सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्यो भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो. यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न. एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्. हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु. पार्टी एकताबद्ध भएर अगाडि बढ्छ.
4: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रदीप गिमालीजी नमस्कार. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिमाली. आजले सोध नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
6: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने,
2: झुलभित्र मात्र सुत्ने,
3: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
2: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
3: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
3: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
2: डेङ्गी रोग बारे सचेत बनाऊ।
4: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

0: हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा तरो बहस, नेपाली बहस,
3: यस नेपाली बहस का साथमा प्रीति तयारी छौ छौ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा वरिष्ठ संस्कृतिविद, नेपालको कला संस्कृति धर्म विज्ञानसँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बसबाट स्वागत छ यहाँलाई।
6: हजुर हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
5: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले? सन्चो हुनुहुन्छ? ठिक छ,
6: ठिक छ, ठिक छ।
5: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दर खाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
6: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो तिन दिन मनाइने भएको हुनाले तीज भने, अब तीज चाहिँ नेपाली शब्द हो। यो यो तृतीया, चौथी र पञ्चमी, यो तिन दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या, यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ नै त्यस्तो स्थिति भएको छ। भोलि हुनुपर्ने चौथी है यो गणेशको उपासना गर्ने दिन, तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परेको छ आज। त्यसो भएको हुनाले शिवजीको पनि दर्शन गर्ने, शिवजीको पनि पूजा आजा गर्ने, र तपाईँको यो गणेशको पनि अब गणेशलाई अर्घ दिने, सूर्यलाई अर्घ दिने, पूजा आजा गर्ने काम दुइटै चाहिँ आज गर्नुपर्ने छ शास्त्र अनुसार। त्यसो भएको हुनाले अब यो तीज चाहिँ नि विशेष गरेर आफ्नो दीर्घ जीवनको लागि, पतिको दीर्घ जीवनको लागि र परिवार सबैको दीर्घ जीवनको लागि, कल्याणको लागि, ऐहिक सुख शान्तिको लागि र पारलौकिक सद्गतिको लागि पनि यो व्रत बस्ने हो महिलाले। त्यसो भएको हुनाले अब यो व्रत चाहिँ नि तपाईँको त्यो तिन किसिमको हुन्छ क्या, यो तपाईँको निराहार, जलाहार र फलाहार। स्वास्थ्य अनुसार चाहिँ नै हामी यो व्रत बस भन्ने चाहिँ शास्त्रको आदेश हो।
5: गुरु अब कस्तो छ भने नि, पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि 3 बजेबाट खुल्ला छ होइन, पाशुपत त अब काठमाडौँमा मात्रै छ होइन, यो एउटा धाम हो, देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भिड पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा त जानुहोला, किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ। लाखौँ दर्शकहरू र श्रद्धालु भक्तजनहरू, अब मन्दिर जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। यसको विधि होइन, कुन तरिकाले चाहिँ हामीले चाहिँ यो पर्वलाई मनाउने, महिला दिदीबहिनीहरूले यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौँ न अलिकति।
6: अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने, अब पशुपति अहिले त चाहिँ तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् हगि, पशुपति जान नसक्नेले चाहिँ आफ्नो नजिकमा चाहिँ शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिँ शिवजीको दर्शन गर्ने, पूजा आजा गर्ने, अब त्यहाँ पनि जान नसक्नेले घरमै पनि पूजा लगाउने व्यवस्था छ बाबु शास्त्र अनुसार है। घरमै पनि पूजा चाहिने, शिवजीको स्थापना गरेर, शिवलिङ्ग स्थापना गरेर शिवजीको पूजा गर्ने, गणेशको पूजा गर्ने व्यवस्था त सबै छ नि शास्त्रमा। त्यसो भएको हुनाले अब जो मन्दिरमा जान सक्छ मन्दिर जाने, मन्दिर नजिक पशुपति जान सक्नेले पशुपति जाने, नसक्नेले जहाँ आफ्नो घर नजिकमा जाने शिवजीको मूर्ति छ, मन्दिर छ, त्यहाँ गएर शिवजीको दर्शन गर्ने, शिवजीको पूजा आजा गर्ने, र अब त्यो पनि भएन भने घरमै पूजा लगाउने चलन छ बाबु, घरमै शिवजीको उपासना गर्ने चलन छ। अब यो चाहिँ तपाईँको यो व्रत चाहिँ नि तिन किसिमको हुन्छ, मैले अहिले नै पनि भनिसकेँ, तपाईँको निराहार, जलाहार र फलाहार। अब अहिले कतिपय महिलाहरूको एउटा गुनासो छ क्या, यो अब शिवजी अब आफ्नो पतिको दीर्घ जीवनको लागि चाहिने हामीले चाहिने अब यो यत्रो चाहिँ दुःख गरेर व्रत बस्नुपर्ने अब टाउको दुख्ने वा लाग्ने यस्तो हुन्छ भनेर भन्ने पनि गुनासो चाहिने महिलाहरूले गरेको सुनिन्छ, त्यो उहाँहरूले नबुझेर हो। आफ्नो स्वास्थ्य कस्तो छ, आफ्नो स्वास्थ्य चाहिने सर्वतः आत्मा गोपायत भनेको छ क्या शास्त्रले, चाहिँ सबभन्दा पहिला आत्मा जोगाऊ है, आत्माको रक्षा गर अनि मात्रै चाहिने व्रत बस्ने काम गर भनेर भन्नेछ। त्यसो भएको हुनाले अब यो तपाईँको आज दिनभरि व्रत बस्नुपर्छ, भोकै बस्नु र भोलि भोलि पर्छ भोलि बिहान मात्रै चाहिने सूर्यलाई अर्घ दिएर खानु भन्ने चाहिँ एउटा पक्ष हो है, तर त्यो चाहिने आफ्नो स्वास्थ्य हेरेर गर, उमेर हेरेर गर भन्ने पनि छ। अब कसैलाई त्यस्तो रियाटा लागेछ, त्यस्तो व्रत दिनभरि भोको बस्नु सक्ने क्षमता छैन भने त्यस्तो शरीरले चाहिने त्यो भोको बस्नु चाहिने अलिकति अप्ठ्यारो हुन्छ, कसैलाई रोग व्याधि होला, सुगर होला, के होला है, त्यस्तो मान्छेले पानी खाएर बस, यो एउटा पक्ष भयो। अब पानी खाएर पनि भएन भने तपाईँको चाहिने निराहार केही नखाई बस है, आज दिनभरि भोलि त्यसो भएर यो दरखानी गर्ने चलन पनि आएको हो क्या बाबु है, हिजो राति चाहिने तपाईँको अब राम्रो चाहिने गरिष्ठ एउटा गकिलो खाना खाएर आज दिनभरि भोको बस्नुपर्ने भए हुनाले भन्ने हिसाबले चाहिने त्यो दरखानी भनेर भन्ने चलन आएको हो। अब सक्नेले चाहिने दिनभरि भोको बसेर भोलि बिहान मात्रै खाने हो, नसक्नेले पानी खाएर बस्ने, पानी खाएर पनि हुँदैन भने फलफुल खाने बाबु, फलफुल जला निराहार जलाहार र फलाहार यो तिन किसिमको व्रत हुन्छ क्या। त्यसो भएको हुनाले यो तिन किसिमको व्रत चाहिने आफ्नो स्वास्थ्य हेरेर स्वास्थ्य चाहिनेमा खराब गर्दैन भने चाहिने अब भोको बस्दा पनि हुन्छ अघि भोलि बिहान मात्रै खाए हुन्छ, अब होइन स्वास्थ्य त्यस्तो ठिक छैन भनेदेखि चाहिने पानी खाऊ, पानी खाने पनि भएन भएन भने होइन फलफुल, फलफुलमा चाहिने तपाईँको अहिले चाहिने स्याउ केरा अम्बा
5: अब यो निराहारै बस्नुपर्छ भन्ने त छ कि शास्त्रीय मान्यता अनुसार चाहिँ अलिकति यसो पेटमा भोजन गरेर बस्दा पनि हुन्छ, यो फलफुलहरू भोजन गरेर बस्दा पनि हुन्छ, के हुन्छ यसको चाहिँ खासमा?
6: होइन भोजन भने अब अन्न खानु चाहिँ त्यति भन्दैन शास्त्रले है, फलफुलमा तपाईँको यो गहुँलाई पनि फलमा मान्छ, मकैलाई पनि फलफुलमा माने हुन्छ, त्यसो भएको हुनाले फलफुल भने स्याउ सुन्तला मात्रै होइन, अब यो फलाहार भन्ने चलन छ क्या शास्त्र पनि, शास्त्रले पनि त्यही भन्छ फलाहार गर भन्छ, फलाहारमा चाहिने अब गहुँको परिकार खाने है, अब तपाईँको गहुँको जौको परिकार खाने, अब मकैको परिकार खाने, अब यस्तो गर्दा पनि व्रत हुन्छ बाबु। त्यो चाहिँ भावना हो, पितरु वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता, भावना राम्रो हुनु पर्यो, तपाईँको देवताप्रति आस्था हुनु पर्यो, निष्ठा हुनु पर्यो, विश्वास हुनु पर्यो, जसको चाहिने अब हाम्रो आत्मा पनि छ, ईश्वर पनि छ भन्ने, शिव पनि छन्, गणेश पनि छन्, विष्णु पनि छन्, सबै देवी पनि छन्, सबै देवताहरू छन्, उनीहरूको उपासना गर्नुपर्छ भन्ने चाहिने अब भावना, अब कोही यो आत्मवादी र अनात्मवादी मानिसहरू छन् क्या हाम्रो समाजमा, अब यो आत्मवादीहरूको कुरा हो यो है, त्यसमा हुनाले आत्मा छ, ईश्वर छ, हो ईश्वरको चाहिँ उपासना गर्नुपर्छ, उनीहरूबाट आशीर्वाद लिएर अब आज शिवजी र गणेशबाट चाहिँ आशीर्वाद लिएर जीवनलाई चाहिँ सुखमय बनाउने, शान्तिमय बनाउने, आनन्दमय बनाउने र पारलौकिक सद्गति परलोकको बाटो चाहिँ खुला गर्ने है, सद्गति प्राप्त गर्ने बाटो चाहिने खुला गर्ने चाहिने दिन हो आज। त्यसो भएको हुनाले यो महिला मात्रैले लिनुपर्छ भन्ने पनि होइन, पुरुषले पनि यो तिनको व्रत लिए हुन्छ क्या, शिवजीको उपासना गर्ने हो, गणेशको उपासना गर्ने हो है, उहाँबाट चाहिने आशीर्वाद प्राप्त गरेर जीवनलाई सुखमय बनाउने हो, शान्तिमय बनाउने हो, परिवारको कल्याण गर्ने हो। त्यसो भएको हुनाले अब यो व्रत पुरुषले पनि लिया हुन्छ, तर पुरुषले लिने त्यता त्यति चलन छैन हाम्रो यहाँ चाहिने, अब महिलाहरूले मात्रै धेरै लिने गरी गरिरहनु भएको छ। अब यो चाहिने हाम्रो मौलिक पर्व हो बाबु, नेपालको चाहिने एउटा मौलिक पर्व हो यो, यो आदिम कालदेखि चाहिने पहिला सीताजीले पनि व्रत बसेकी थिइन् भन्ने चाहिने कथा पुराणमा पनि पाइन्छ। त्यसै कारणले यो व्रत चाहिने
5: अब एउटा कुरा गुरु कस्तो छ भने नि, अब व्रत नै बस्न पाइएन भनेर मन खल्लो बनाउने महिलाहरू पनि हुनुहुन्छ, किनभने बाढी पहिरो गयो होइन, विपत्ति आयो, भोटेको समय यत्रो बाढीले चाहिँ निकै ठुलो बिटन्डा मचाएको छ, धेरै नेपालीहरू चाहिँ ले मृत्युवरण गर्नु परेको छ, अङ्गभङ्ग भएको छ, कतिपय बेपत्ता हुनुहुन्छ, अब यस्तो अवस्थामा चाहिँ के गर्ने होला गुरु?
6: होइन यो अवस्थामा आपद धर्म छ बाबु, हाम्रो शास्त्रमा आपदमा जाने जस्तो जुठो सुतकमा पनि आपद धर्म लागू हुन्छ है, बार्न सक्नेले बार्ने, बार्न नसक्नेले नबार्ने, त्यस्तो व्यवस्था छ, त्यसको व्यवस्था कसरी बार्ने के गर्ने त्यतापट्टि नजाउँ अहिले है। त्यसो भए हुनाले अब यो तिजको व्रत चाहिने तपाईँको आपद धर्म अनुसार चाहिँ अब सकेसम्म अन्न नखाने है, अब भगवान्को उपासना प्रभु चाहिने किन यस्तो मलाई चाहिँ अब यो म नसक्ने भए भन्ने किसिमले त्यही अनुसार चाहिँ नि अब शिवजीको शिवजीसँग चाहिँ गुनासो गर्नु पर्यो, आशीर्वाद प्राप्त गर्नु पर्यो उहाँको। अब त्यो भोकै बस्नुपर्छ भन्ने पनि होइन, अब त्यो बस्नु पनि अब त्यो ठाउँ पनि मिल्नु पर्यो, सबै मिल्नु पर्यो है। त्यसो हुनाले त्यस्तो मिलेन भने आफ्नो धर्म अनुसार यसो सम्झन मात्रै पनि भयो बाबु। श्रद्धा हो, आस्था हो, निष्ठा हो, श्रद्धा आस्था निष्ठा छ देवताप्रति, शिवजीबाट आशीर्वाद प्राप्त हुन्छ, जिन्दगीलाई सुखमय बनाउँछन् उनले, शान्तिमय बनाउँछन्, आनन्दमय बनाउँछन् भन्ने विश्वास छ भनेदेखि चाहिने त्यो गर्ने हो, व्रत बस्ने हो, शिवजीप्रति भक्तिभाव राखेर चाहिने। अब त्यो आफ्नो अब घरमा पूजा लाउनेहरूले पनि अब त्यो घरमा लगाउनु मिल्ने भयो सब। अब आज बाढी पहिरो भन्नुभयो त्यो अब उहाँहरूको घर पनि नहोला, केही पनि नहोला भने यसो चाहिने शिवजीको चाहिने एकछिन चाहिने जप गर्ने, ओम नम शिवाय है, ओम नम शिवाय गम गणपताय नमः है भनेर यस्तो मनले मात्रै सम्झँदा पनि उनले अब आपत त बुझ्छन् नि देवताहरूले है, को आपतकालमा छ को छैन भन्ने कुरा चाहिँ बुझ्या हुन्छन्। त्यसो भएको हुनाले अब यो श्रद्धाका साथ उहाँहरूको स्मरण गर्ने, पूजा गर्ने, अब पूजा गर्न मिल्नेले पूजा गर्ने, नमिल्नेले चाहिने तपाईँको त्यही शिवजीको मन्त्र हो, नम शिवाय, यो चाहिँ महत्त्वपूर्ण मन्त्र हो अघि। त्यस्तै गम गणपताय नमः गणेशको पनि यो महत्त्वपूर्ण मन्त्र हो, उहाँहरूको उपासना गर्ने त्यति गर्न पनि हुन्छ बाबु, उहाँहरूबाट आशीर्वाद प्राप्त हुन्छ। त्यसै कारण सक्ने समर्थ स्वस्थ मान्छेले चाहिँ नै व्रत बस्ने हो, व्रत पनि चाहिँ अघि मैले निवेदन गरिहालेँ तिन किसिमको हुन्छ, जुन गर्दा चाहिँ नै आफ्नो स्वास्थ्य सर्वतः आत्मानम गोपाय, पहिला आत्माको रक्षा गर अनि मात्रै व्रत बस्ने, अरू पूजा आजा गर्ने काम गर भन्ने चाहिँ शास्त्रको आदेश भएको हुनाले त्यही अनुसार चाहिँ नै व्रत बस्ने, शिवजीको उपासना गर्ने, गणेशको उपासना गर्ने गर्नुपर्ने हुन्छ बाबु।
5: अब तपाईँ के भन्न चाहनुहुन्छ समग्र श्रद्धालु भक्तजनहरू र नेपाली महिलाहरूलाई गुरु?
6: होइन अब यो चाहिँ यो शिवजी गणेशजीबाट चाहिँ नि गणेशजी विघ्नहर्ता हुन् क्या, जीवनमा कुनै पनि विघ्न नपरोस् भनेर नामै विघ्नहर्ता, विघ्न विघ्न बाधा चाहिने बाटो मुक्ति पाइने है, त्यस्तो कुनै पनि नपरोस् भनेर उपासना गर्ने गणेशको है। अब शिवजी त शिवजी सर्वदेव देवादिदेव महादेव है, अब सबैका देवता शिवजी, त्यसो भएको हुनाले शिवजीले त सबै कुरा दिन्छन्, विघ्नहर्ता पनि हुन् सबै हुन् शिवजी। त्यसो भएको हुनाले अब सबैले चाहिँ यो आजको दिनमा फेरि यो कर्म हुन्छ क्या, अब जहिले पनि अब भोलि पर्सि चाहिने तपाईँको शिवजीको उपासना गर्नु गर्दाखेरिमा अब चाहिने जति फल प्राप्त हुन्छ त्यो त्योभन्दा आज व्रत बस्यो, आज शिवजीको उपासना गर्यो, आज गणेशको उपासना गर्यो भनेदेखि चाहिने त्यो हजारौँ गुणा बढी फल प्राप्त हुन्छ क्या। आजको यो पर्व तोकिदिया छ, त्यसै भएर त अब आजै भाद्र शुक्र तृतीयाको दिनमा शिवजीको उपासना गर्ने, चौथीको दिनमा चाहिँ गणेशको उपासना गर्ने भनेर भने हो। त्यसो भए हुनाले अब यो चाहिने त्यसो भएको हुनाले अब यो जिन्दगीलाई सुखमय शान्तिमय आनन्दमय दिने चाहिने कुरा भएको हुनाले र यो दिन चाहिने असाध्य उहाँहरूको स्मरणको लागि, उहाँहरूको उपासनाको लागि, शिवजीको र गणेशको उपासनाको लागि यो दिन चाहिने साह्रै ठुलो महत्त्वपूर्ण हो। मैले अघि नै निवेदन गरेँ हजारौँ हजार गुणा बनाउनु, अघि पछि उपासना गर्नुभन्दा आज उपासना गर्नुमा आकाश जमिनको फरक पर्छ। त्यसो भएको हुनाले आज चाहिने सबै महिलाहरूले यो यो हाम्रो शास्त्रले चाहिँ यो कुनै जातिपाति यो यो त्यो भन्दैन क्या। त्यसो भएको हुनाले जसले पनि शिवजीको उपासना गरे हुन्छ, शिवजी त शिवजी गणेशजी सबैका देवता हुन् नि त है, कतिपय महिलाहरूले नलिने पनि हामीले नलिने भन्ने पनि त्यस्तो पनि गरे सुनिन्छ है, तर त्यो होइन। अब जस्तो चन्द्र सूर्य सबैका हुन्ने, सबैतिर लाग्छन् नि चन्द्रमा सूर्य, काहीँ पक्षपात गर्दैनन् नि, त्यस्तै शिवजी गणेशजी पनि सबैका देवता हुन् क्या। सबैलाई उहाँहरूको उपासना गर्यो, उहाँहरूलाई सम्झ्यो भनेदेखि सबैले सबैको लागि आशीर्वाद दिन्छन्, पक्षपात गर्दैनन् देवताले। त्यसो भएको हुनाले आज यो साह्रै महत्त्वपूर्ण दिन, सबैले चाहिँ शिवजीलाई सम्झनु होला, उहाँको उपासना गर्नुहोला, श्रद्धाका साथ, आस्थाका साथ, निष्ठाका साथ, विश्वासका साथ, विश्वासमा आधारित छ हाम्रो शास्त्र। त्यसो भएको हुनाले आजको उहाँहरूलाई स्मरण गर्ने दिन चाहिँ आज साह्रै महत्त्वपूर्ण ठुलो दिन हो, सबैले सम्झनु होला भन्ने नै मेरो भनाइ हुन्छ बाबु।
5: हस् गुरु, यहाँको महत्त्वपूर्ण समय संवाद र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रणाम, नमस्कार।
6: हजुर, यहाँलाई र यहाँको रेडियो परिवारलाई पनि मेरो धेरै धेरै धन्यवाद बाबु।
5: उहाँ हुन्थ्यो वरिष्ठ संस्कृति वेद अध्येता प्राध्यापक डाक्टर रामचन्द्र गौतम. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: को पैसा सिधे खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ
2: IME गरौ IME गरौ
3: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: रेडियो NRN 99.1

0: Limited. Access to all.
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Limited. Access to all.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेङ्गी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ 28 गतेसम्म नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब 37,13,894 सिलिण्डर बराबर हो। त्यस्तै इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर 10 19,218 मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ। हाल कृष्णवीरमा गएको पहिरोको कारण मुख्य सड़क अवरूद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा ग्यास रिफिल गराएर काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको छ। भदौ 18 27 गतेसम्म त्रिभुवन राजपथ र बीबी राजमार्ग हुँदै करिब 3,79,529 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वितरण गरिएको छ। निगमका अनुसार यस अवधिमा दैनिक 47,000 सिलिण्डर उपभोक्तासम्म पुर्याइएको छ र वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर भइरहेको छ। यसैबीच भदौ 10 गतिको बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको निगमले जनाएको छ। कृष्णवीरको सड़क खुलाउन गृह मन्त्रालय लगायत सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्। सड़क सञ्चालनमा आएपछि सही मार्गबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने र काठमाडौँमा वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति व्यवस्था थप सहज हुने निगमले विश्वास गरेको छ। सड़क डिभिजन कार्यालय बैतडीले विभिन्न सड़क आयोजनाका 10 ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गर्दै तोकिएको म्याद समाप्त भइसकेको तर निर्माण तथा मरमत कार्य सम्पन्न नभएको जनाएको छ। निर्माण कार्य अलपत्र पार्ने र सम्झौताको पालना नगर्ने प्रवृत्ति बढ़ेपछि डिभिजनले यस्तो कड़ा कदम चालेको। सार्वजनिक खरिद ऐन 2063 दफा 59 उपदफा 7 र ठेक्का सम्झौताको साधारण शर्त बमोजिम ती ठेक्काहरू तोड़िएको हो। निर्माण व्यवसायीले गर्नुपर्ने काम र भुक्तानी बाँकी रहेको विषयमा कार्यालयले 15 समय सीमा दिएको छ। सूचना प्रकाशन भएको मितिले 15 निर्माण व्यवसायलाई डिभिजन कार्यालयमा सम्पर्क राखेर आर्थिक फरक गर्न समेत भनिएको छ। सम्बन्धित व्यवसाय वा प्रतिनिधि उपस्थित नभएमा कार्यालयका प्राविधिक मार्फत नापजाँच गरी वित्तीय फरक गरिनेछ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले 2 साताको अवधिमा 1,78,44,22,746 रूपियाँभन्दा बढ़ी राजस्व संकलन गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित भन्सार कार्यालय बगाएपछि रसुवा गोढीबाट हुने आयात चीनको तिब्बत हुँदै लिजी नेचुङ नाकातर्फ डाइभर्ट हुन थालेपछि पछिल्लो साता गएको गत शुक्रबार एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन भएको हो। भदौ 10 गतेसम्म मुस्ताङ भन्सार कार्यालयमा 53 करोड़ राजस्व संकलन भएको थियो। पछिल्लो साता दैनिक 30 करोड़ रूपियाँको हारिमा राजस्व संकलन भइरहेको छ। बादरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै कोदो धान र फलफूल बादरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्। बेसार खेतीबाट किसानले आमदानी पनि राम्रो गरिरहेका छन्। स्थानीय किसान मया नानी नेउपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ। हाल स्थानीय बजारमा बेसारको पिठो प्रति गुरुवा 100 देखि 120 रुपियाँसम्ममा बिक्री भइरहेको छ। पर्यटनको राजधानी पोखरामा पेवताल र पञ्चासे जोड्ने गरी अर्ग्यानिक इको ट्रेल जैविक पदमार्ग निर्माण हुने भएको छ। यसका लागि करिब 52 करोड़ रूपियाँ अनुमानित लागतसहित टेण्डर आह्वान गरिएको छ। एसियाली विकास बैंक एडीबी र नगर विकास कोष र पोखरा महानगरपालिकाको लगानीमा शहरी उत्थानशीलता र जीवन तथा सुधार आयोजना अन्तर्गत यो परियोजना अघि बढ़ेको हो। महानगरको आयोजना कार्यान्वयन इकाईका व्यवस्थापक नवीन गौतमका अनुसार परियोजनाको वित्तीय संरचना पदमार्गको लम्बाई तथा वातावरण पक्षको सम्पूर्ण प्राविधिक तयारी पूरा भएर खरिद प्रक्रिया शुरू भएको हो। पदमार्ग निर्माणका लागि फेवा र पञ्चासे गरी 2 छुट्टे खण्ड बनाइएको छ। फेवाताल वरपर परम्परागत र प्राकृतिक बाटोलाई स्तर उन्नति गर्दै 4 मुख्य खण्डमा कुल 17.25 किलोमिटर लामो पदमार्ग विकास गरिनेछ।
नेपाल वैदेशिक रोजगार व्यवसाय संघले कुशल कूटनीतिक प्रयासद्वारा मलेसिया रोजगारलाई निरन्तरता दिने भूमिका खेल्न परराष्ट्र मन्त्रालय संघ आग्रह गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्री कुमारले युवा श्रम तथा रोजगार मन्त्रालयको राजनीतिक प्रशासनिक नेतृत्व र संघको नेतृत्व समग्र वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत सुधारका माध्यमबाट सम्मानित पारदर्शी व्यवस्थित र मर्यादित बनाउन दत्तचित्त रहेको बताएका छन्। उनले समस्या समाधानका लागि श्रम मन्त्रालयको स्पिरिटलाई परराष्ट्र मन्त्रालयले आत्मसात गरेर कूटनीतिक पहल गर्नुपर्ने देखिएको समेत बताएका छन्। मलेसियाका चर्चित राजनीतिज्ञ अर्थशास्त्री तथा मानवाधिकार अधिवक्ता चार्ल्स स्यान्टियागोले 25 म्यानपावर कम्पनीलाई फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा सूचीकरण गर्दा नेपालसँग परामर्शसँगै सूचित पनि नगरिएको भन्दै मलेसियाको मानव संशोधन मन्त्रालयको समेत आलोचना गरेका छन्। उनले नेपालका 25 एजेन्सीहरू छनौट गर्न कुन मापदण्ड र योग्यता आवश्यकताहरू प्रयोग गरिएको थियो, निर्माण कसले गर्यो र प्रक्रिया कसरी पारदर्शी थियो यसको जवाब दिनुपर्ने माग समेत गरेका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा पनि धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विषय सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्रै नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दा समेत प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। र नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिदर 109.41 रुपियाँ र बिक्री दर 109.84 रुपियाँ। क्यानेडियन डलर एकको खरिदर 110 रुपियाँ र बिक्री दर 110.44 रुपियाँ तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: रेडियो एनआरएन 99.1।

0: पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: रेडियो एनआरएन 99.1।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी
3: के भो तलाई निकै तनावमा देखिन्छस् त
4: साथी भाइलाई दुःख पर्दा सहयोग गरे उल्टै आफूलाई अप्ठ्यारो पार्छ

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्शन।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रोटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 9 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्य देव भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ। बिहानी पख भदौरी थरीका बावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तेज पर्वको अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सरदावर्त शीतल, तिलगंगा, उमाकुण्ड, जय बागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ। राजधानीको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ। विगतमा तीज आउनु अघि हप्ता अघि रौनक शुरू हुन्थ्यो। तीजको गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 भोटेको सिबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट, धादिङ, गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्क विहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत स्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँमा शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मखन महादेव लगायत क्षेत्रमा भक्तजन पुगेका छन्। जाजरकोटको नलगाट नगरपालिका 1 र 2 को सीमामा पर्ने बहुला खोलामा आएको बाढ़ीले भेरी करिडोर सड़क अवरूद्ध भएको छ। बहुला खोलामा आएको बाढ़ीले सड़कको विभिन्न भाग कटान गर्नुका साथै नलगाट एकतर्फका केही घुम्तीमा समेत क्षति पुगेको स्थानीयवासी मोतीराम हमालले जानकारी दिएका छन्। सड़कमा बाढ़ी र पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। खरे खोलामा आएको बाढ़ीले सड़क च्यातिएपछि यातायातका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाइएको छ। भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क भएकाले सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ। यसैबीच सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाट नगरपालिका 2 डाँडा गाउँको खर्कमा हजारी खत्रीको एक हल गोरु मरेका छन् भने वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत ठूलो क्षति पुगेको स्थानीयवासीहरूले बताएका छन्। त्यस्तै गाउँ आसपासको जमिन विभिन्न ठाउँमा चिराचिरा परेको र थप क्षतिको जोखिम रहेको स्थानीयवासीले जनाएका छन्।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: choice.
1: LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य मा refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर मा LG. LG, life's good.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुल्ला भएपछि सहज भएको छ। बिहान 7 बजेसम्ममा 9000 भन्दा बढ़ी दर्शनार्थीद्वारा दर्शन भइसकेको छ। सुरक्षा स्रोतका अनुसार 3000 दर्शनार्थी लाइनमा छन्। नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको छ। मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ। ट्राफिक व्यवस्थापन पनि गरिएको छ। सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी ड्रोनबाट अनुगमन गरिरहेको छ। सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन्। प्रहरीले आज दिनभर 2 शिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिएका छन्। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषयको गोष्ठी गर्न लागि समेत बताइएको छ। कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म 1966 साल अर्थात कात्तिक कृष्ण औसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उनको निधन भने 29 भदौ 2016 सालमा भएको हो। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुम्लामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक मन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौदी अमराईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मध्य प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भएको थियो। तनहु लमजुङ सिन्धुपाल्चोक बागलुङ रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। चीन रूस भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्ली सम्मेलनको विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहेका छन्। नेताहरूले विश्वको आर्थिक विकास व्यापार ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा समेत जोड़ दिएका छन्। त्यस्तै चीनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण पहल समेत प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली नेटवर्क यतिखेर सुनिराख्नु भएको छ. डिजिटल प्लेटफर्ममा पनि धेरै डिजिटल प्लेटफर्मबाट पनि नेपाली बस सुनिराख्नु भएको छ. फेसबुकमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस एकसाथ प्रसारण भइरहेको छ भने युट्युबमा नेपाली नेटवर्क टिभीबाट पनि प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी श्रद्धा संस्कार र उल्लासको पर्व तीज आज यतिखेर मनाइँदैछ. तीजमा हिन्दू नेपालीहरूले महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्. भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्. आदरणीय श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ. हिजो डर खाने दिन, आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष डर खाने खुवाउने परम्परा पनि छ. र भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ. तीजको महत्त्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ. आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले भातृत्वको अर्थात् मातृत्वको सङ्केत पनि गरेको छ. तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढङ्गले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई विदा समेत दिएको छ. तीजको महत्त्व के छ त र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौँ. आदरणीय श्रोता, तीजले नेपालीहरू को समाजमा तीजको एकदमै महत्त्व छ र यो साउने सङ्क्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ. यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठुलो समस्या पनि सिर्जना गर्यो. तर तीजको समस्या हुँदै गर्दाखेरि पनि अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्ड मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ. तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ. आज पनि पशुपति मा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ. पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्. हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा 4 ढोका खुला भएका छन्. तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ. आदरणीय श्रोता र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराएअनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ. यतिखेर आदरणीय श्रोता, आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौँ. यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्त्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ आज. यतिखेर हाम्रो बीचमा नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर डिला सङ्ग्रौला हुनुहुन्छ. डिलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. सबैभन्दा पहिला श्रद्धा संस्कार उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु.
1: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण

0: दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायु हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु। ती चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान, आपसिक सद्भाव, भातृत्व, पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा गीत सङ्गीत संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो। त्यसैले अहिले ती चाहिँ समाजमा रहेका विद्यमान असमानता कुरुति विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ। तर आज देशको परिस्थिति बेग्लै छ, भोटे कोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ, परिवार विस्थापित भएका छन्, राष्ट्र शोकको घडीमा छौँ। हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको संस्कृति नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन यो बात।
1: डाक्टर ढिला सङ्ग्रौला, अनि तिसको अवसरमा दर खानु हो के खानु हो दर चाहिँ हिजो?
0: हामी दरै खाएनौँ यो पालि।
1: दरै खानु भएन तिसको अवसरमा? खासमा दर के खाने चलन छ? यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन? खासमा दरमा के खाइन्छ तिसको अवसरमा?
0: होइन, यो त पहिला खाने त परम्परा हो। चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो, पहिला परम्परा थियो माइत जाने, मिठो मसिनो खाने, नाच्ने, रमाइलो गर्ने, भोलिपल्ट पूजा आजा गर्ने, परिवारको दीर्घायुको कामना गर्ने, त्यो खालको पर्व तिज हो। तर आज मैले देखे कहीँ पनि, म आफू पनि कहीँ दर खाएन होइन, आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ, तर हामी हर्ष र उल्लास सहित
1: जसरी
0: यो पालि चाहिँ हामीले चाहिँ सबै समर्पण गरेका छौँ। देश रोएको छ, महाविपत्ति छ, महासङ्कट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ, अरू खान बस्न रमाइलो गर्न छैन।
1: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो, तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँ घरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी तिजलाई?
0: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने सङ्घ संस्था, पारिवारिक र पार्टी राजनीतिक कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई दर खुवाउने त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ। नेपाल भन्दा बित्तिकै विविधता बिचको एकता हो, हरेक वर्ग तह र तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु।
1: नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, दर खानका निम्ति यसपालि निमन्त्रणा आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन, कस्तो अवस्था?
0: नेपाली तिज हामीले मनाएन, हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दर खाने दिन थियो, नेपाली काङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो, हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर, हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्र बैठक गरेको छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद, छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ, आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ।
1: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
0: नेपाली काङ्ग्रेस चाहिँ भड्किलो होइन, तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
1: कि,
0: त्यस्तो होइन, यो यसमा हामी केन्द्रित छैनौँ। अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि, हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन, त्यसकारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको सङ्गठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ।
1: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन? 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर साहब यतिखेर?
0: हलो अड्क्यो भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नु भएको छ। धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ। यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ। त्यसैले बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन
1: होइन डाक्टर साहब यस्तो भयो क्या, पूर्णबहादुर खड्काजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ, होइन? धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा पक्षले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ। त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको, देउबा पक्षलाई उहाँहरूलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने रणनीति हो, सुदूरपश्चिम टिम मात्रै हुन्छ
0: कांग्रेसमा? होइन, त्यो रणनीति नै होइन। आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
1: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
0: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन। जहाँ रुख छ, जहाँ चार तारे झन्डा छ, जहाँ विचार छ, त्यो हाम्रो संलग्नता सम्बन्धमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर, अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। 15 महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
1: होइन अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँहरूको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेको छ नि त डाक्टर साहब, होइन? दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेसमा, त्यसो भए
0: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, नेपाली काङ्ग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली काङ्ग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली काङ्ग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
1: कसरी अटाउँछ भन्ने क्या, नेपाली काङ्ग्रेसमा संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त डाक्टर साहब, पार्टीलाई मिलाउन सकेन नि त।
0: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो, यो भन्दा अगाडि अहिले अघि नै भनिसके 5 बुधे 7 बुधे हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ, त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि 14 महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो, सबै त माग पुरा भएको छ नि त। अब त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ। अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र संवादमा आदरणीय सभापति गगन कुमार थापा लाग्नु
1: होइन, गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीले दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेका छैन, संवादै हुन सकेका छैन।
0: आदरणीय सभापति गगन कुमार थापाले निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र संवाद बीपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली कांग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने, सबैजना अटाउन सक्ने, कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक संवादहरू सभापतिज्यूले गरिरहनु भएको छ। मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख्छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
1: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झण्डामा अटाउने कुरा, रुखमा अटाउने कुरा, सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन आज तिजको अवसरमा, उहाँलाई के भन्नुहुन्छ तपाईँ डाक्टर?
0: फ्लेक्सिबल हुनुहुन्छ यो भन्दा मैले भनिहालेँ, म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुष मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनु पर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नुभएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन, नियमित भनेर रख्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 अधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ। सबै माग त पुरा भइसक्यो नि त,
1: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने, केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने, त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै गर्दाखेरि
0: दुईटै कुरा छ। तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिज्यूले एउटा निर्णय गराउनु भएको छ, कार्य सम्पादनमा त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिज्यूले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ, यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ, अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरित छु, प्रतिबद्ध छु भन्नुभएको छ, मलाई त आशा छ त्यो दिन आउँछ।
1: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
0: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लचिलो।
1: देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ कसरी राख्ने, कसरी उहाँको चाहिँ सम्मान गर्ने पार्टीमा?
0: हैन सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउपा उठ्न पाउनुहुन्न सभापति, 2 पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ, यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने, सम्मानजनक विदाई गर्ने र यो 15 अधिवेशनकोमा उहाँ आउने, बोल्ने, सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नु पर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लामो लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त,
1: अहिलेसम्म
0: पहिला
1: म त हिन्दू हो होइन, म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ, कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
0: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ होइन, हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ होइन, सबै हिन्दू छन्, मुस्लिम छन्, बौद्ध छन्, विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने कुसाजा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ। नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो होइन, कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो। तर नेपालको संविधान जुन छ त्यसलाई हामीले संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन्, उल्लङ्घन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो। सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ। त्यसै कारणले हिन्दूले म हिन्दू हुँ भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने, मुस्लिम

0: हिन्दू परम्परा होइन पार्वतीले शिवपति पाऊ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन, एकातर्फ यसको धार्मिक महत्त्व सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ। हामी जुन व्रत बस्छौँ खाँदैनौँ होइन, एउटा चाहिँ यस्तो प्रतिबद्धतासहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। यो पालिको तिज चाहिँ के हुनुपर्छ भनेर, आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बेहोर्नु परेको छ। एकातर्फ हिम श्रृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्। आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बेहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ। त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने होइन, कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ, सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ, आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
1: हस्, रक्षामयाको महत्त्वपूर्ण समय र संवादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तिजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना छ। नमस्कार,
0: धन्यवाद, सबैलाई शुभकामना।
1: हस् आउनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री डाक्टर ढिला सङ्ग्रह, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 थुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत

0: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: IME गरौ। IME गरौ।
3: बिगो बारखरी कथा 2083
4: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठुलो कथा लेखन प्रतियोगिता।
5: प्रथम पुरस्कार 2,00,000,
4: द्वितीय पुरस्कार 1,00,000,
5: तृतीय पुरस्कार 60,000,
4: टाइटल स्पोन्सर टिगो,
5: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा,
4: सपोर्टेड बाई NIMB ब्याङ्क,
5: नासा सिक्युरिटिज,
4: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
5: युनाइटेड अजोर इन्सुरेन्स,
4: यति एयरलाइन्स,
5: वेदालय,
4: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
5: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
4: कथा पठाउनका लागि barakharibooks@gmail.com।
5: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
6: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क,
2: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट। यतिकै हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
5: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट भोटेपछि बाढीबाट बेपत्ता भएका 5,000 भन्दा बढी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो, माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले यो चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु।
4: यसपल्ला नेकपा एमाले पनि तीजलाई अर्थात् हरितालिका तीजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर्खाउने औपचारिक कार्यक्रम गरेन, होइन?
5: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसअघि। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढङ्गले खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
4: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्युशय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
5: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, सङ्घाईको अपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत, जोडिएका यी दुईवटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
4: कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालको पनि विश्लेषण सुन्दैछु।
5: त्यो होइन, त्यो होइन, किनकि त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको परराष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला शक्ति मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कुटनीति।
4: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नु भएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कुटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
5: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिनवटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मुद्दामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो। त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, जो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार बनेको छ, बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चिनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। जन प्रधानमन्त्रीले रोस्टमबाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ, र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु। होइन, यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीतिक मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कुटनीति भनेको, बाह्य सम्बन्ध भनेको, पराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो। होइन, त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो। तर उहाँले उच्चस्तरीय त्यो संवादमा हाई लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कैयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कुटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने हो भने
4: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त
5: केवालजी। होइन, अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति जुन समस्याग्रस्त हुने देख्छु। जस्तो अहिलेकै विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले भने जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मकमा कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो. त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन. त्यसो गर्दाखेरि पनि मुस्किलले 3.5 अरब डलर जस्तो 4 अरब डलरभन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन. अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन. यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ. यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ. त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु.
4: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 वटा रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ. तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भएको, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ अब, कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
5: एकदम छोटकरीमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवासीय रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको.
4: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
5: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन. मेरो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्, मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु. म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5, 6, 7 बस्ने केन्द्रीय कमिटीको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ सङ्कल्प गर्छौँ र त्यो सङ्कल्पका साथ अगाडि बढ्छौँ.
4: र अब पार्टी अध्यक्ष

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छ। विगतमा तीज आउनु हप्ता अघि रौनक शुरू हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखानी लगायतका कार्यक्रम हुन्थे, तर गएको भदौ 10 को भोटेको सिबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन रहेका छन्। कतिपयका घर बगेका छन्। आज 20 औं दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले हरितालिका तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता, सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ। तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदिम्बेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना समेत व्यक्त गरेका छन्। उनले हरितालिका तीज नेपाली मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको समेत बताएका छन्। काठमाडौँ महानगरपालिकाले शहरी बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको वार्षिकोत्सवमा बोल्दै सुनिता डोंगोलले यो जानकारी दिनुभएको हो। थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढ़ेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने यो अभियान अघि बढ़ाउन लागि हो। विगत 3 दशकमा भएका व्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर र सुवानुवाकोट र धादिङका बाढी प्रभावित परिवारका लागि मलेसिया स्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इन्डक्सन चुलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा सयौं स्वयंसेवक समेत परिचालन गर्दै आएको छ। प्रभावित परिवारका आवश्यकता पहिचान गरी सहयोगलाई सम्बन्धित ठाउँसम्म पुर्याउने काममा सहारा सक्रिय रहँदै आएको समेत जनाइएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बाल अपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताएका छन्। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको समेत आयोजना गरेका छन्। सरकारले भोटेकोसी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकहरूको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। मन्त्री तिमल सिन्हाका अनुसार गत बिहिबार बसेको मन्त्री परिषद बैठकबाट भोटेकोसी बाढी प्रभावित 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 भन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप 2,000 रुपियाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो एनआरएन 99.1

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। दुई दिनदेखि काभ्रेको पनौती स्थित बन्थली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सकिँदैछ। कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबीच घनीभूत छलफल भइरहेको बताइएको छ। एमाले सचिवालय बैठकले गत जेठ 10 गते उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो। सुझाव समेटेर पोखरेलले तयार पारेको मस्यौदा प्रति कार्यदल संयोजक थापाले नै काउन्टर प्रतिवेदन पत्र तयार गरेपछि कार्यदलभित्रै विवाद देखिएको थियो। एमालेभित्र पार्टी पुनर्गठनका सवालमा नेताहरूबीच एउटै मत हुन सकेको छैन। उपाध्यक्ष थापा वर्तमान नेतृत्वलाई दोष दिएर हटाउन नहुने पक्षमा छन् भने महासचिव पोखरेल कार्यकर्ताको भावना अनुसार आवश्यक परे वर्तमान नेतृत्वलाई विदाय गर्नुपर्ने पक्षमा छन्। आज हरितालिका तीज 30 को अवसरमा पशुपतिनाथ लगायतका देशभरका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भीड़ लागेको छ। व्रतालुहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको समेत कोषले जनाएको छ। पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। अविवाहित महिलाले राम्रो पति पाउने कामना सहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामना सहित व्रत बसेर शिवको पूजा गर्ने चलन रहेको छ। आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक तथा सामाजिक संस्थाका 855 जना स्वयंसेवक खटाइएको छ। पशुपति लगायत काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपति भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाइन लागेको छ। पोखराको बस पार्क क्षेत्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिका सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा समिति गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेक अन्य वडामा 4 रोपनी भन्दा बढी जग्गा भएको ठाउँलाई सिफारिश गरेको छ। अधिकांश वडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक शाहीले बताएकी छन्। समितिले फिल्ड बुक तथा मालपुत श्रेष्ठा अध्ययन गरी वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 बाहेक अन्य वडामा रहेका सम्भावित 2-3 ठाउँका जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिश गरेको हो। जाजरकोटको नलगाट नगरपालिका 1 र 2 बीचमा पर्ने बौला खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेको नलगाट नगरपालिका 1 वडा अध्यक्ष धनबहादुर महरले बताएका छन्। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षा प्रदान गरेको छ। यसका लागि सशस्त्र प्रहरीले 800 जनशक्ति परिचालन गरेको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टीम परिचालन भएको छ। त्यसैगरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि खटिएको छ। सशस्त्रले सूक्ष्म निगरानीका लागि मन्दिर परिसर वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ। मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा, जयबागेश्वरी, गुहेश्वरी मन्दिर, विश्वरूपा, गौरीघाट लगायतको क्षेत्रमा समेत आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढ़ाइएको छ। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुना आइतबार साँझ माइती घरमा तीज मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौती अमराईबाट वरिष्ठ प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्सीले टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड़ दिएका छन्। जस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसा मोरो स्वायत क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना खाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराती अघि कोटा बाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनैतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालहाल भएको थियो। र भारतले अफगानिस्तानलाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाएका छन्। उनले 7 चौका र 7 छक्का प्रहार गरे भने त्यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाएका छन्। 3 खेलको T20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: रेडियो एनआरएन 99.1

0: रेडियो एनआरएन 99.1
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
4: हरि शरण, म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आज हरितालिका तीज देशभरका शिवालयमा व्रतालुको घुइँचो, बाढ़ी प्रभावित क्षेत्रका सांसत्रपालिका प्रमुखसँग प्रधानमन्त्रीको छलफल, तत्काल चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित। कांग्रेस संस्थापनको निर्णयपछि धारणा बनाउन देउवा निवासमा इतर समूहको बैठक जारी। एमाले कार्यदल बैठक आज सकिँदै दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाइदै। जाजरकोटको बौला खोलामा बाढ़ी, भेरी करिडोर अवरूद्ध, पोखरा बस पार्क एक महिनाभित्र खाली गर्ने तयारी, 18 ठाउँमा सुकुम्बासी व्यवस्थापन हुँदै मुस्ताङमा हुन लागेको जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु, घटनाको सामना गर्न द्रुत प्रतिक्रिया टोली परिचालन, मध्य पूर्वमा तनाव नबढाउन इरान, इराक र टर्किएको आह्वान। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो, दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। हरितालिका तीज सम्बन्धी प्रसंगबाट, हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छ। बिहान 7 बजेसम्ममा 9000 भन्दा बढी दर्शनार्थीद्वारा दर्शन भएको जनाइएको छ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुन्थे, तर गएको भदौ 10 को भुटेको सिबारीका कारण यस वर्ष तीज खल्लो भएको जनाइएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुवा, नुवाकोट, धादिङ, गोर्खा मात्र होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन् भने झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर भगेका छन्। आज 20 औं दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेको सिबाडीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल थाल्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफल बाढ़ी प्रभावित क्षेत्रमा विपदपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा केन्द्रित रहेको बताइएको छ। छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमल सिन्हा, अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोट गढ़ी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ, किसपाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन्। त्यसै गरी रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छोदिङबो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन्। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागिता जनाउनु भएको छ। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धले गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक पनि छलफलमा सहभागी रहेका छन्। तनहुको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबुखैरिनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सिन्हा साकार पनि प्रधानमन्त्रीसँगको छलफलमा छन्। नेपाली कांग्रेसको शेरबहादुर सेवा समूहको बैठक आज बिहान बसिरहेको छ। देउवा निवास चुनदेवीमा बैठक बसिरहेको नेता एनपी साउतले जानकारी दिएका छन्। आइतबार बसेको गगन थापा नेतृत्वको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिने निर्णय गरेको थियो। गत पुष अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ। र डाक्टर शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई मानिरहेको छैन भने उनीहरूले आफूहरूका तर्फबाट एकपछि अर्को माग राख्दै आएका छन्। देउवा र डाक्टर शेखर समूहले राखेको 15 महाधिवेशनका लागि गत पुष मशान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिने र 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेका छन्। त्यो माग कार्य सम्पादन समितिले पूरा गरे पनि उनीहरू विशेष महाधिवेशनबाट आएको समितिले आगामी असोज 16 19 गतेसम्म गर्ने महाधिवेशन सहभागी नहुने बताइरहेका छन्। दुई दिनदेखि काभ्रेको पनौती स्थित बन्थली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवश्यक बैठक आज सकिँदैछ। कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबीच घनीभूत छलफल भइरहेको बताइएको छ। एमाले सचिवालय बैठकले गत जेठ 10 गते उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका पाँच इन्द्र गौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुना आइतबार साँझ माइती घरमा तेज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट पाँच स्थित घरबाट इस्मा गाउँपालिका चार हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौला खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोलाबढ़ीको आवाज सुनेपछि भागेको नलगाड नगरपालिका 1 का वडाध्यक्ष धनबहादुर मोहरले बताएका छन्। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क पूर्ण रूपमा अवरूद्ध छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने करपचोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक करपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिएका छन्। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा जलवायु सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। पोखराको बस पार्क क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्ने तयारी थालिएको छ। जग्गा खोजबिन समितिको सिफारिशका आधारमा उनीहरूलाई 18 ठाउँमा स्थानान्तरण गर्न लागि हो। जग्गा खोज्न पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा समिति समेत गठन भएको थियो। समितिले शहरका प्रमुख वडा बाहेकका अन्य वडामा 4 रोपनी भन्दा बढ़ी जग्गा भएको ठाउँलाई सिफारिश गरेको छ। रसुवा नुवाकोट धादिङका बाढ़ी प्रभावित परिवारका लागि भलेसिया स्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इण्डक्सन चोलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढ़ी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढ़ी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा स्वयं स्वयंसेवक परिचालनकर्ती आएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। पाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी उदय त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिएका छन्। त्यस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बांग्स मोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यरात अघि कोटाबाटो शहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी र राजनीतिक समूह बीच विवाद भएपछि धकेला धकेल र हात हालाहाल भएको थियो। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। अफगानिस्तानका नाबिनले भारतका 2 विकेट लिए भने अभिषेक शर्माको आक्रमक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरितालीका 30 देशभरका शिवालयमा व्रतालुहरूको गुइँचो। बाढ़ी प्रभावित क्षेत्रका 7 पालिका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। तत्काल चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित। कांग्रेस संस्थापनको निर्णयपछि धारणा बनाउन देउवा निवासमा इतर समूहको बैठक जारी। एमाले कार्यदल बैठक आज सकिँदै दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाउने तयारी। जाजरकोटमा बाढ़ी आएपछि भेरी करिडोर अवरूद्ध। पोखरा बस पार्क 1 महिनाभित्र खाली गर्ने तयारी। 18 ठाउँमा सुकुम्बासे व्यवस्थापन हुँदै मुस्ताङमा हुन लागेको जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। घटनाको सामना गर्न द्रुत प्रतिक्रिया टोली परिचालन। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। र श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: रेडियो एनआरएन 99.1।

0: रेडियो एनआरएन 99.1। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: रेडियो एन आर्यन 99.1 मेगाहर्ट्ज।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
6: पुरा बाहुला भएका लुगा लगाउने,
5: झुलभित्र मात्र सुत्ने,
6: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
5: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
6: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
5: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
6: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
5: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
6: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
5: डेङ्गी रोगबारे सचेत बनाऊ।
1: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेपछि बाढीपछि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल सुरु गर्नुभएको छ। आज बिहान 11 बजेदेखि सुरु भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूको सहभागिता छ। बैठकमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, पुनरुत्थान तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ। बैठकमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमिल सेना, अच्युत्तम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोट गढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङ र ताक्रेश्वरका अध्यक्ष शिव अधिकारीहरू सहभागी हुनुहुन्छ। भोटेकोसी त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेखनीय क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1843 टन तरकारीमा क्षति पुगेको छ। उत्तरी सीमा नाका रसुवागढी जोड्ने कोरिडोरमा आएको बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सार्वजनिक प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोसीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यापार ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,52,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढीको कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटेल र रेस्टुरेन्ट 1,269 र थोक तथा खुद्रा व्यापार र 1,212 परेको छ। यातायात साधन तथा होटेल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नुको साथै व्यापार अवरुद्ध हुँदा अरबौँ रुपियाँको कारोबार गुमेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभएको छ, बालबालिकाको सम्मान, संरक्षण र प्रबन्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज र विकास साझेदार, संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु भन्दै यस वर्ष बाल बालापनको रक्षा र भविष्य सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका अब बाँकी खबरहरू। मन्त्री सीता बादीले भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका र विशेष संरक्षण आवश्यक बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने बताउनु भएको छ। उहाँले उद्धार स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग परिवार खोजी र पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। आज हरितालिका तीजका अवसरमा बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ। विशेष गरी रातो सारी, हरियो चुरा पोतेर कपालको चुल्ठोमा रङ्गीचङ्गी फूलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू पूजा आज तथा दर्शनका लागि पशुपति पुगेका छन्। पारम्परिक पहिरनमा सजिएका दर्शनार्थीहरूको बाक्लो उपस्थितिले पशुपति क्षेत्र तीजमय बनेको छ। विशेष गरी चुल्टोमा थरी थरीका फूल सिउरिएर व्रतालुहरू पशुपतिनाथको दर्शनका लागि पुगेका छन्। महिलाहरूले चुल्टोमा थरी थरीका प्राकृतिक कृत्रिम फूल सिउरिनु नेपाली परम्परा, संस्कृति र सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ। गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोगचलन गरिएका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरिएको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन लिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात पार्न हुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो। र भारतीय महिला क्रिकेट टोलीले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा वुमन्स एसिया कप 2026 उपाधि 8 पटक आफ्नो नाममा गर्यो, तर अस्वाभाविक दम्ब देखाउँदै विजेताको ट्रफी र पदक ग्रहण गर्न अस्वीकार गरेको छ। एसिसी अध्यक्ष मोहन सिंह नकवी, जो पाकिस्तानका गृहमन्त्री तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष समेत हुन्, भारतीय टोलीले उनीबाट ट्रफी लिन अस्वीकार गरेको हो। यो घटना गत वर्ष पुरुष एसिया कप फाइनलमा देखिएको दृश्यसँग मिल्दोजुल्दो छ। भारतीय महिला टोलीका प्रशिक्षक अमोल मजुमदारले खेलपछिको पत्रकार सम्मेलनमा भने, यो निर्णय बिसिआईको हो र हामी त्यसमा सहमत छौँ। हामी यस प्रतियोगिताका विजेता हौँ, त्यति नै पर्याप्त छ। स्कोर बोर्डमा भारत च्याम्पियन लेखिएको छ। हाम्रा लागि प्रतियोगिता समाप्त भइसकेको छ। उनले ट्रफी कहिले प्राप्त हुने भन्ने सम्बन्धमा कुनै जानकारी नरहेको बताए। खेल सकेपछि प्रेजेन्टेसन समारोह करिब 50 मिनट ढिलो सुरु भएको थियो। श्रीलङ्काकी कप्तान चमारी अत्तापत्तुले उपविजेताको चेक ग्रहण गरिन्। त्यसपछि आयोजकले भारतीय टोली अवार्ड लिन नआउने घोषणा गरे र कार्यक्रम सकियो। विजेता पदक तथा ट्रफी वितरण गरिएन। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: रेडियो एनआरएन 99.1

0: Bank Limited. Access to all.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
7: रेडियो एनआरएन 99.1।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। आज नेपाली नारीहरूको महान पर्व हरितालिका तीज, काठमाडौँको पशुपतिसँगै देशभरका शिव मन्दिरहरूमा भक्तालु नारीहरूको घुइँचो। रसुवा बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढीको क्षति पुगेको, आरएनडीएन प्रतिवेदनको खुलासा। रसुवागढी सीमा व्यापार ठप्प, 4,500 होटल व्यवसायमा क्षति। विदाको दिन गाड़ी चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको गाड़ीलाई जरिवाना। ट्राफिक कार्यवाहीबाट मकवानपुरमा ₹1,72,00,000 बढी राजस्व संकलन। एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा, 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लीगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। हरितालिका तीज सम्बन्धी खबरबाट, आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज। यस अवसरमा बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ। महिलाहरू बिहानैदेखि भगवान शिवको व्रत बसी शिवको आराधना र उपासना गरिरहेका छन्। विशेष गरी रातो सारी, हरियो चुरा, पोते र कपालको चुल्ठोमा रंगी चंगी फूलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू पूजा आजा तथा दर्शनका लागि शिव मन्दिरहरूमा पुगेका हुन्। पूजा आजासँगै महिलाहरू समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट सुख दुःख साटासाट गरी रमाइरहेका छन्। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपंक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाइएको खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। त्यस्तै बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ। 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने सु 01001-03907 नम्बरको गाडीलाई जरिवाना गरेको हो। उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601 11 11 0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। त्रिभुवन राजपथपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 बजेको समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा सहितको टोली परिचालन भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशुलीको बाढीले सड़क कटान गरेपछि हेटौँडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18192 सवारी चालकबाट 1,72,54,504 रुपियाँ राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुषसम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कारवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटना अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोग चलन गरिरहेका जग्गाधनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गाधनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको हो। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहानस्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार नहुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ्स गुड।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरूपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले आइतबार पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छ। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिप फेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्ट ट्रोल आर्मी प्रयोग गरी राजनीतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रचार गर्ने र विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाण र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कग्निटिभ वायरफेयर अर्थात् मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चेनले बताएका छन्। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराती अघि कोटाबाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयन का लागि सोमबार शुरू भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय सञ्चार माध्यमहरूका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङ्सामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ। अब खेल खबर। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यो सँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसकै बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पक्ष्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र श्री चारानीले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे। दीप्तिले कप्तान चामारी अट्टापट्टु र विस्मी गुणारत्नेलाई आउट गरिन्। चारानीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिइन्। उनले कविसा दिलहारी र निलाक्षिका सिल्भा सहित महत्वपूर्ण विकेट लिएर श्रीलंकालाई दबावमा पारिन्। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो। एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा 10 खेलाडीमा सीमित म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो 100% सुरुवात कायम राखेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी 23 मिनटमै 10 खेलाडीमा सीमित भएको थियो। फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलियट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। खेलको 60 मिनटमा सिटीले अग्रता लियो। जसको गार्डियो लोपको डिफ्लेक्ट भएको क्रसलाई एर्लिङ हान्डालले उत्कृष्ट ढंगले नियन्त्रण गर्दै गोलमा परिणत गरे। यो हारसँगै युनाइटेडको प्रिमियर लिग सुरुवात थप खराब बनेको छ। सिटी र आर्सेनल दुवैको 12 अङ्क हुँदा युनाइटेड 8 अङ्कले पछाडि परिसकेको छ। चेल्सी र लिभरपुल पनि शीर्ष टोलीभन्दा पछि परेका छन्। गत सिजन उपाधिका लागि अन्तिम सातासम्म आर्सेनल र सिटी बीच कडा प्रतिस्पर्धा भएको थियो। नयाँ सिजनमा पनि यी दुई टोली अन्य प्रतिस्पर्धीभन्दा बलिया देखिएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज नेपाली नारीहरूको महान पर्व हरितालिका तीज काठमाडौँको पशुपतिसँगै देशभरका शिव मन्दिरहरूमा भक्तालु नारीहरूको घुइँचो। रसुवा बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुगेको आरएनडीएन प्रतिवेदनको खुलासा। रसुवागढी सीमा व्यापार ठप्प, 4,500 होटल व्यवसायमा क्षति। विदाको दिन गाडी चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको गाडीलाई जरिवाना। ट्राफिक कार्यवाहीबाट मकवानपुरमा ₹1,72,00,000 बढी राजस्व संकलन। एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु। र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: रेडियो एनआरएन 99.1

महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
1: पुरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा। तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

नेपाली रेडियो नेटवर्कको अपराह चार बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज। यस अवसरमा बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ। महिलाहरू बिहानैदेखि भगवान शिवको व्रत बसी शिवको आराधना र उपासना गरिरहेका छन्। विशेष गरी रातो सारी, हरियो चुरा पोतेर कपालको चुल्ठोमा रङ्गी चङ्गित फूलहरू सजाएर आकर्षण रूपमा सजिएका महिलाहरू पूजा आजा तथा दर्शनका लागि शिव मन्दिरहरूमा पुगेका हुन्। पूजा आजसँगै महिलाहरू समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरी रमाइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दार्तु निकायहरूको उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफल मा उहाँहरूले मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाट विपदका बेला सङ्घ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङका बाढी पहिरो विस्थापित करिब 300 घरधुरी सुरक्षित बास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमा फर्किएका छन्। गत 30 साउनको बाढी पहिरोमा रिसाङमा 4 जनाको मृत्यु र 10 जना घाइते भएका थिए भने 14 परिवारका घर पूर्ण क्षति भएको छ। पूर्ण क्षति भएका 14 परिवारका लागि अस्थायी आवासको विवरण सङ्कलन र 31 भदौ फार्म भराउने तयारी भए पनि पुनःस्थापना स्थानको निर्णय भएको थिएन। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साल 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका अब बाँकी खबरहरू। नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी ओली विरूद्ध चलाइएको हल्ला अन्त्य गरेको दावी गर्नुभएको छ। दुई दिनसम्म काभ्रेपलाञ्चोक पनौती स्थित बलथलीमा बसेको बैठकले अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरेको दावी गर्नुभएको हो। कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले पेश गरेका दुवै मस्यौदा प्रस्तावलाई बैठकमा आएका सुझावको आधारमा अन्तिम रूप दिन निर्णय भएको समेत जानकारी गराउनुभयो। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई त्रिभुवन विमानस्थल आउने बित्तिकै लफडा भएको छ। झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईलाई स्वागत गर्न समर्थक र युट्युबरको भिड लागेको थियो। युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईलाई रोकेको थियो। त्यसक्रममा प्रसाई समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो। प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएर भक्तपुर स्थित उनको घरतर्फ लगेको छ। र उत्तर कोरियाले क्षेपास्त्र तोफाखान र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बावजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार यो अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो। दक्षिण कोरियाली सेनाले सोही दिन बोनसन क्षेत्रबाट छोटो दूरीको ब्लास्टिङ क्षेपास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब 250 किलोमिटर उडेको बताएको छ। अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पार्क जोङचोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन्। हस्त नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: रेडियो NRN 99.1 कार्यक्रम संगीत चौतारी।

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धार्तुन निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलले उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाट विपदका बेला सङ्घ प्रदेश स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। ग्रीन आर्मी नेपालको वैधानिकता प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानुनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्त्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक, दर्जानिक चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो भन्ने विषय आजको बहसमा जोडतोडले उठाइएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका बाढी पहिरो विस्थापित करिब 300 घरधुरी सुरक्षित बास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किएका छन्। गत 30 साउनको बाढी पहिरोमा सियाङमा 4 जनाको मृत्यु र 10 जना घाइते भएका थिए भने 14 परिवारका घर पूर्ण क्षति भएको थियो। पूर्व क्षति भएका 14 परिवारका लागि अस्थायी आवासको विवरण सङ्कलन र 31 भदौमा फार्म भराउने तयारी भए पनि पुनःस्थापनाको निर्णय भएको थिएन। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यालयको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख एगिराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको छ। तामाङ आज प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई दरबार मार्ग प्रहरी परिसरमा बुझाइएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज 7 को साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरीय पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्नेछ। फ्लाइको दुबईको एयरबस 319 र 320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भिडभाड कम गर्न एटीएम मेसिनबाट 100 रुपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। र उत्तर कोरियाले क्षेपास्त्र, तोपाखाना र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बावजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार यो अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो। दक्षिण कोरियाली सेनाले 100 दिन बोनसन क्षेत्र बाट छोटो दूरीको ब्लास्टिङ क्षेपास्त्र प्रक्षेपण भएको र त्यो पूर्वीय समुद्रतर्फ करिब 250 किलोमिटर उडेको बताएको छ। अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पार्क जोङचोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन्। हस् त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: रेडियो एनआरएन 99.1

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: वेब सर्फर अब घर घरमा फास्ट इन्टरनेट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NC एग्रोटेकको उत्पादन।
4: लामखुट्टेको टोकाइबाट हुने डेङ्गीबाट बच्नका लागि
5: पुरा बाहुला भएका लुगा लगाउने,
4: झुलभित्र मात्र सुत्ने,
5: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
4: लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टे भगाउने धुप बाल्ने वा मलहमको प्रयोग गर्ने,
5: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
4: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
5: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
4: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
5: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
4: डेङ्गी रोग बारे सचेत बनाऊ।
2: नेपाल रेड क्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखा।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालसँगै सुनिल कोइरालाको नमस्कार। भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल, पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता, स्पीडमा काम नभएको जनप्रतिनिधिको गुनासो,
1: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोज भित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र, प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनै 15,000 रुपियाँ सहयोग गर्ने, र शोभा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढी क्षति।
0: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी, कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
1: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी, फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
0: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पल्टामा, 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी, युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रधानमन्त्री बालेन्द्र शाह को भेटघाट सम्बन्धी प्रसंगबाट, प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त फर्कन सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवाबाडीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउनुभयो। भेटमा सहभागी तारकेश्वर नगरपालिकाका प्रमुख शिव अधिकारीले सरकारको काममा ढिलासुस्ती भएको गुनासो गरेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
8: कामको स्पिड चाहिँ अलिक कमै भएको हो, जुन खालको चाहिँ घटना भयो नि त्यो कामको स्पिड चाहिँ कमै भएको हो केन्द्र सरकारबाट, होइन जति हुनु पर्ने नभएको नि होइन, जति हुनु पर्ने हो त्यति स्पिडमा चाहिँ नभएकै हो। अब अहिले चाहिँ उहाँको जुन कुराहरू भन्नुभएको छ आज, हामी आशावादी नै छौँ आजबाट चाहिँ, अब नभन्ने किसी त बन्छ भन्ने कुरो भएन। अब उहाँको जुन आज जुन सम्बोधन थियो, हामीहरूको सबैको कुरा सुनेर उहाँले जुन सम्बोधन गर्नुभएको थियो, उहाँको एउटै शब्द छ तपाईँहरूलाई, यो दायाँमा केही छैन, पैसाको कुनै पनि खालको अभाव हुन दिँदैन, तपाईँहरू अगाडि बढ्नुहोस्, हामी सबै कामहरू गर्छौँ, प्रक्रियामा अगाडि जाउँ भनेर भन्नुभएको छ।
1: सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तोइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्ने भनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। उहाँले यो काममा दोहोरोपना हुन नदिई आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिहरूसँग आग्रह समेत गर्नुभएको छ। यस्तै उहाँले प्रधानमन्त्री शाहसँग छलफल गर्न आएकै बेलामा काठमाडौँमै रहेर आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारहरूको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय गर्न र त्यसको फलोअप गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। त्यस्तै प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाले बाढी प्रभावितहरूलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बाल बालिकालाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सँगको समन्वय मात्रै काम गर्नुपर्ने बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रका कुनै पनि पीड़ित नछुट्ने गरी तथ्याङ्क संकलन गरी सरकारलाई समयमै सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिनुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलका सदस्यहरूको तर्फबाट जनही 15,000 रूपियाँ योगदान गर्ने प्रस्ताव अघि बढेको जनाएको छ। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 50,00,000 रूपियाँ प्रधानमन्त्री र राहत कोषमा योगदान गर्ने निर्णय भएको छ। पार्टीको तर्फबाट भएको योगदानमा समेत संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा भइजाने मासिक लेबी समेत समावेश गरिएको थियो। यसबाहेक संसदीय दलका सदस्यहरूबाट थप व्यक्तिगत रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा भएका छन्। संसदीय दलको सदस्यहरूबाट जम्मा हुने न्यूनतम 15,000 रूपियाँदेखि माथिको रकमबाट करिब 27,15,000 जम्मा हुने रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
1: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 543 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफलमा लगाएको खेती प्रभावी हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कृषि क्षेत्रमा मात्रै 1 अर्ब भन्दा बढीको क्षति पुगेको छ।
0: त्यस्तै बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो आँकडा देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भोटेकोशीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँ धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढीका कारण कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा परेको छ। 1,259 रेस्टुरेन्ट तथा होटल र थोक तथा खुद्रा व्यापार 1,212 क्षति पुगेको प्रतिवेदनले देखाएको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ।
1: सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री जानकी देवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ। सार्वजनिक विदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्य कैलालीले राज्य मन्त्री कुँवर चन्ने सुप्र 01001 03 97 नम्बरको गाडीलाई जरिवाना तिराएको हो। उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको भनिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रमेश प्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलो पटक 500 रुपियाँ जरिवाना गरिएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 जनाको हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3894 र विदेशी 283 गरी जम्मा 4177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। त्यस्तै लाङटाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले मानवरहित हवाई उपकरण मार्फत सुरुङभित्र खोजी गरेकोमा हालसम्म केही फेला नपरेको नेपाली सेनाले जनाएको छ। चिलेमे जलविद्युत आयोजनामा हालसम्म संयुक्त टोलीले डोजर र भारवहन यन्त्र प्रयोग गरी हालसम्म करिब 100 मिटर भग्नावशेष हटाएको छ। सुरुङभित्र पानी भेटिएकोले पानी हटाउने कार्य भइरहेको छ भने खोज तथा उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र छिर्ने प्रयास गरिरहेको छ। यसैबीच खोला वारपार गर्न तुइन जडान गरिएको छ, जसले स्याप्रुभेसीलाई स्थल मार्गबाट धुन्चेसम्म जोड्न मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिद्वारा खोजी कार्य जारी रहेको छ। त्रिशुली 3A जलविद्युत आयोजनाको विद्युत गृह तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा नेपाली सेना सहितको संयुक्त टोलीले डोजर तथा पछाडिबाट माटो खन्ने भारवहन यन्त्रको प्रयोग गरी आयोजनाको आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ। अहिले टोलीले विद्युत गृह इलाकातर्फ खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यसैगरी प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी, कोलोनी, तुप्चे, दानसिंह, सामरी भन्ज्याङ, कालिकास्थान, मान्चेत लगायत विभिन्न स्थानमा नेपाली सेनाले पैदल गस्ती मार्फत खोजी कार्य गरिरहेको छ। स्याफ्रुबेसी इलाकामा 3 समूहले खोजी कार्य गरिरहेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका 8,900 बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू गर्ने तथा आपतकालीन उपचारको काम गरिरहेको जनाएको छ। नेपाली सेनाले त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा स्वास्थ्य उपचार गस्तीबाट आज 31 स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म जम्मा 3,784 उक्त सेवा प्राप्त गरेको नेपाली सेनाले जनाएको छ।
3: नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशनका लागि असोज 15 सुरु हुने ओडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वसँग सिंगौरी खेल्दै आएको संस्थापन इतर समूहले असोज 3 सुरु हुने काँग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गरेको छ।
2: त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान 9:40 समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्र्याक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भट्टराईको कमाण्डमा ट्राफिक सहितको टोली परिचालन भएको छ। मार्गको कृष्णभीरमा त्रिशुलीको बाढीले सड़क कटान गरेपछि हेटौडा काठमाडौँ आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ, जसका कारण यो राजमार्गमा सवारीको चाप बढेको छ।
3: पशुपति क्षेत्र सहितका विभिन्न स्थानमा रातो पहिरन सजिएका महिला भक्तजनहरूले लामो लाइन लागेर तीज पर्व मनाइरहेका छन्। छिटो दर्शन गरेर फर्कनु पर्ने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले सशुल्क टिकटको समेत व्यवस्था गरेको छ। 1,000 रुपियाँको टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिरहेको छ। भोटेकोशी बाढीका कारण पशुपति मन्दिर लगायतका शिवालयहरूमा तीज पर्व मनाउने भक्तजनको संख्या भने यो वर्ष घटेको छ। पशुपति क्षेत्रमा विशेष टिकट लिएर दर्शन गर्नेहरूका लागि तीजका अवसरमा व्यवस्था गरिएको हो। राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर लगायत काठमाडौँ उपत्यकाका ठूला साना शिवालयमा भक्तजनको लामो लाइन लागेको छ। व्रतालु महिलाहरूले तीजका गीत गाएर छम छमी नाचिरहेका छन्।
2: ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ।
3: कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख गेराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य का लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।
2: अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित अस्पतालहरूलाई अस्पताल प्रशासन, बिरामी र बिरामीको परिवारको अनुमति लिई सम्बन्धित सञ्चारकर्मीले अन्तर्वार्ता लिएको हो होइन भनेर जानकारी दिन पत्राचार गरिएको छ। त्यसै गरी काउन्सिलले नेपाल मेडिकल काउन्सिललाई समेत आइसीयूमा सञ्चारकर्मीको प्रवेश अनुमति हुने नहुने विषयमा जानकारी दिनका लागि पत्राचार गरिएको काउन्सिलले जनाएको छ। अध्ययनपछि आवश्यक देखिए पत्रकार आचार संहिता अनुसार थप प्रक्रिया अघि बढाइने काउन्सिलको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्ने 18,192 सवारी चालकबाट 1,72,54,504 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख रमेश विष्टले यो अवधिमा साउनदेखि पुषसम्म 7,390 र माघदेखि असारसम्म 10,802 सवारी चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कारवाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। आर्थिक वर्ष 2082-83 मकवानपुरमा 414 सवारी दुर्घटना भएका थिए। त्यही दुर्घटनामा 64 जनाको मृत्यु भएको थियो भने 114 जना गम्भीर र 711 जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।
3: गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोलबजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोलबजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोकचलन गरिरहेका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन दिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो।
2: अब विदेशका खबर। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरुपयोगबाट देशको राजनैतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत लिएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्। उनका अनुसार डिफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्विर र इन्टेलिजेन्स ट्रोल आर्मी प्रयोग गरी राजनैतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ। यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा कन्टिक्टिभ वायर फेयर अर्थात मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चीनले बताएको छ।
3: फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्य रात अघि कोटावाटो शहरस्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालाहाल भएको थियो। विवाद बढ्दै जाँदा गोली चलेको प्रहरीले जनाएको छ। यो घटना बाङसामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद चयनका लागि सोमबार शुरू भएको निर्वाचनको पूर्व सन्ध्यामा भएको हो। स्थानीय सञ्चार माध्यमका अनुसार यस निर्वाचनमा 20 लाख भन्दा बढी मतदाता मतदानका लागि योग्य छन्। 13 राजनीतिक दलबाट 80 संसदीय सीटका लागि उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लक्षित गर्दै बाङसामोरो क्षेत्रमा पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षाका लागि 20,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित हिंसात्मक घटनाको तत्काल सामना गर्न द्रुत प्रतिक्रिया टोली समेत परिचालन गरिएको छ।
2: अब खेल खबर। भारतले श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। यो सँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। भारत प्रतियोगितामा अपराजित रह्यो। 2024 फाइनलमा श्रीलङ्का सतसँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमण सामु टिक्न सकेन। दीप्ति शर्मा र श्रीचरणले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे।
3: एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा 10 खेलाडीमा सीमित म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। यो जितसँगै नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा सिटीले आफ्नो 100% शुरूआत कायम राखेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी 23 मिनटमै 10 खेलाडीमा सीमित भएको थियो। फिल फोडेनले युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजमाथि लात हानेपछि रातो कार्ड पाए। खेलाडी संख्या कम भए पनि सिटीले उत्कृष्ट प्रदर्शन गर्यो। इलाइट एन्डरसन र एन्जो फर्नान्डेजको महँगो मिडफिल्ड जोडीले प्रभाव जमाउँदा सिटीले युनाइटेडमाथि दबाव कायम राख्यो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढी विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता। स्पिडमा काम नभएको जनप्रतिनिधिको गुनासो।
3: क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र। प्रधानमन्त्री राहत कोषमा रासोपाका सांसदहरूले जनाइ 15,000 रुपियाँ सहयोग गर्ने। रसुवामा मात्रै बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढी क्षति।
2: ग्रीन आर्मी नेपालको वैधानिकमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायरिटमाथि कारण देखाओ आदेश जारी। कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस।
3: एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनिया गुप्तचर निकायको चेतावनी। फिलिपिन्समा संसदीय निर्वाचन अघि गोलीकाण्ड, 3 जनाको मृत्यु।
2: र 8 महिला एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा। 8 उपाधिसम्म आइपुग्दा भारतले रच्यो अपराजित कीर्तिमानी। युनाइटेड प्रिमियर लिगमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: रेडियो एनआरएन 99.1।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

औजुको तिम्रो छम छम छम जस्तो कि खोलाको कल कल कल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

0: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: रेडियो NRN 99.1
2: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो साँझ पख।

चलाउने माया संसारे, जलाउने माया संसारे, हँसाउने माया संसारे, रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: केटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तपाई च्याउहरूको राजा, राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ। 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सरकारले स्पीडमा काम गर्न नसकेको प्रधानमन्त्री बालेनसँग जनप्रतिनिधिहरूको गुनासो, स्रोतको कमी हुन नदिने बालेनको प्रतिबद्धता, छलफल सकिए लगत्तै किस्पाङका अध्यक्ष तामाङ पक्राउ।
1: अलिक ढिला सुस्ती भयो काम, फास्ट ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा चाहिँ तागिरहेको छ।
2: राज्य चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पर्ने।
3: चेक बाउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो, त्यही दायर मुद्दाका सन्दर्भमा उहाँ चाहिँ उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने थियो।
0: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर धुमधामका साथ मनाइयो। देशभरका शिव मन्दिरहरूमा दिनभर नै चल्यो भगवान शिवको आराधना र प्रार्थना। गत वर्षभन्दा दर्शनार्थीको संख्या कम। काङ्ग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार। ग्रीन आर्मी नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाओ आदेश जारी। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1796, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1786, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660-1111-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास ब्याङ्क लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभएको छलफलमा सहभागी तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभएको छ।
4: उहाँले अब बजेटको कुनै पनि समस्या पर्दैन, तपाईँले सबै विवाद समितिबाट मिटिङ गरेर कार्यपालिकाबाट मिटिङ गरेर लिएर आउनुहोस्, सबै तथ्याङ्कहरू सङ्कलन गर्नुहोस्, जहाँ जे जे बिग्रिया छ पैसाको कुनै पनि समस्या नै, अब हाम्रो विभिन्न दात्री निकायहरूसँग पनि सहयोग भोग गर्ने क्रम जारी छ, हामीसँग पनि पैसा छ, अरू सहयोग गर्न पनि धेरै कन्ट्रीहरू अरू विभिन्न निकायहरू चाहिँ तयार छन्, पैसाको कमी कमजोर हुन दिन्न, तर तपाईँहरूले सबै डाटाहरू लिएर काम प्रक्रियाहरू अगाडि बढाउनुहोस्, त्यसमा चाहिँ लिएर आउनुहोस् यहाँ, अनि यहाँ लिएर आइसकेपछि अनि जुन जुन मन्त्रालय
3: भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। नदी तटीय क्षेत्रका बस्ती, सड़क र पुलहरू भग्नावशेषमा परिणत भएका छन्। बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढीपछिको अवस्थालाई सामान्य बनाउने काम भइरहेको छ। नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुङ्गा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवं स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनर्सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको सरकारले बताएको छ। स्थानीय बासिन्दा भने अझै पनि त्रास र चिन्तामा छन्। प्रधानमन्त्री शाहलाई घर जग्गा जमिन सबै सखा भएकाले बस्ने बासको मात्र व्यवस्था गरेर नपुग्ने कुरा राखेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
5: सबैको घर जग्गा जमिन सबै गइसकेको छ, अब उहाँहरूलाई हामीले राखिदिएर मात्रै हुँदैन, होइन, खाने आधार, जीवन चलाउने आधार अब नरहेको अवस्थामा राज्य चाहिँ अभिभावकत्व निर्वाह गरेर उहाँलाई रोजगारीसँग पनि जोड्नु पर्ने हुन्छ भनेर विदुर नगरपालिकामा भोलिको दिनमा ड्राई पोर्ट, किनभने चाइना सरकारले यसलाई फेरि तृतीय यो जुन चाहिँ नाकालाई सुचारू गर्ने भन्ने कुरा आइसकेको अवस्थामा ड्राई पोर्ट पनि हाम्रो राख्न सक्ने, भोलिको दिनमा रिसर्च सेन्टर विदुर नगरपालिकामा राख्न सक्ने, होइन, भोलिको दिनमा हामीले पर्यटनको जुन तटीय बन्दहरूमा हामीले बायो इन्जिनियरिङ गरेर ग्रिनरी राखेर बाँध बनाएर पर्यटनको पनि विकास गर्न सक्ने भन्ने कुरा छ। औद्योगिक क्षेत्र
6: पनि लागेको छ,
5: औद्योगिक क्षेत्र पनि त्यहाँ राख्यो भने त्यहाँको भएको अहिले जुन प्रभावितहरूको जीवनस्तर उकास्न सक्छ कि भन्ने खालको म स्थानीय सरकार प्रमुखको हिसाबले मैले अभिभावक संस्था भनेको हाम्रो नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुराहरू डिटेलमा राख्यौँ।
3: स्थानीय जनप्रतिनिधिहरूले अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताएका छन्। बाढी गए लगत्तै स्थानीय सरकारसँग केन्द्र सरकारको समन्वय नभएको गुनासो समेत उनीहरूले सुनाएका छन्। केन्द्र सरकारले स्पीडमा काम गर्न नसकेको कुरा प्रधानमन्त्री बालेन्द्र शाहसँग राखेको तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले बताउनुभयो।
4: अलिक ढिला सुस्ती भयो, काम फास्ट ट्र्याकमा चाहिँ अलिक आएको अवस्था छैन। अहिले जुन तपाईँको चाहिँ अहिले बाढी गइसकेपछि पनि पछि समयमा जुन कटान गरेर बस्ती बस्ती चाहिँ नदी बस्तीहरूमा तागिरहेको छ, किन तागेको त थाहा भएन, यो प्रकृतिको कुरा हो होइन। नदी जहाँ मानवीय बस्ती छ त्यहाँ चाहिँ तागिरहेको छ अहिले पनि अन्तिको त्यो गइरहेको छ धेरै। अहिले झन् त्यो 10 गते पछाडि त झन् मेरो गाउँ पालि सर्नु 3 बस्ती जोखिममा पऱ्यो क्या। त्यो बेलासम्म केही भएको थिएन होइन, 10 घर गयो भन्ने भएको थियो, पछि अहिले त 3 बस्ती जाने भयो भने 3 बस्ती जाने भनेको हजुरको चाहिँ त्यहाँबाट चाहिँ 74 विस्थापित हुनु होइन, 74 चाहिँ नयाँ एकजित बस्ती अथवा काहीँ सेफ ठाउँमा घर बनाएर लानुपर्ने अवस्था छ। अब हाम्रो त्यहाँ पक्की पुलहरू गएको छ 2, त्यसपछि अर्को तपाईँको चाहिँ लुङ्गी पुलहरू 3 गएको छ, मठ मन्दिरहरू गएको छ, खेतीयोग्य जमिन 500-600 तपाईँ रोपनी जग्गा चाहिँ गएको अवस्था छ होइन। तपाईँको चाहिँ बस्तीहरू चाहिँ जुन नदीले कटान गरेर चाहिँ सबै 3 बस्ती चाहिँ खतम हुन लागिरहेको छ, यो पुनर्वास गर्नु पर्यो तुरन्तै पुलहरू जुन यो लिङ्गेज भएन क्या, जस्तै एउटा गाउँपालिकाबाट अर्को नगरपालिका अर्को जिल्ला जाने ठाउँमै धेरै तपाईँको दुःख पाउनु पर्ने भयो। दुवै पहिले 2 घन्टा लाग्थ्यो भने अहिले 7-8 घन्टा लाग्ने भयो क्या हजुरको। बेलिब्रिजहरू व्यवस्था गरिदिनु पर्यो, जहाँ जहाँ पुल भत्किया छ त्यहाँ बेलिब्रिजको व्यवस्था गरिदिनु पर्यो, अनि त्यससँगै पक्की पुलको पनि सुरुवात गर्नु पर्यो भन्ने पुनर्निर्माण गर्नु पर्यो भन्ने हाम्रो रिक्वेस्ट थियो, आग्रह थियो, उहाँले सकारात्मक रूपमा कुरा गर्नु भएको छ।
3: तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भने प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनु भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको छलफलमा रसुवाको नौकुण्डा गाउँपालिकालाई भने खबर नै गरिएको थिएन। संकटग्रस्त क्षेत्र घोषणा नगरेकाले आफूलाई नबोलाएको हुन सक्ने पालिका अध्यक्ष नुर्बु स्याङ्गो घलेले बताउनुभयो।
6: बाढी प्रभावितमा हामी 4 गाउँपालिका चाहिँ बाढी प्रभावित पर्यो, नौकुण्ड चाहिँ परेन भनेर लेखेन राज्यले, त्यही भएर नबोलाएको हो कि।
3: बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तोइन र झुलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले दावी गरेको छ। प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गर्ने गरी सरकारले काम गरिरहेको जनाएको छ। प्रधानमन्त्रीसँगको छलफल लगत्तै नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ भने पक्राउ परेका छन्। छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई सिंहदरबार बाहिर हनुमान थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
7: यो ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भइसकेको अवस्था थियो। उहाँ चाहिँ त्यो ब्याङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी हुनुहुन्थ्यो। नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर 3 घर भएर काठमाडौँ महानगरपालिका वडा नम्बर 16 नयाँ बजार स्थित उहाँले चाहिँ एउटा ट्रान्सपोर्ट एडभेन्चर कम्पनी खोल्नु भएको रहेछ। त्यसबाट उहाँले एकजना व्यक्तिलाई चेक दिनुभएको, त्यो चेक बााउन्स भएर ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। त्यही दायर मुद्दाका सन्दर्भमा उहाँलाई अब अदालतमा उपस्थित गराउनु पर्ने थियो, त्यस कारणले प्रहरीले नियन्त्रणमा लिएको हो र उहाँका यसअघिका अरू मुद्दाहरू अथवा घटनाहरू सन्दर्भमा समेत त्यो अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो।
3: भनेको उहाँलाई चाहिँ पहिलेदेखि नै खोजी गरिरहेको अवस्था थियो।
7: खोजी उहाँको अहिले पछिल्लो अवस्थामा चाहिँ ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको स्थिति थियो र उहाँ चाहिँ फरारको सूचीमा हुनुहुन्थ्यो, उहाँ अदालतमा उपस्थित पनि नभइसकेको स्थिति थियो र उहाँलाई अदालतमा उपस्थित गराउनु पर्ने भएको हुँदा हामीले आज काठमाडौँको हनुमान थानबाट चाहिँ नियन्त्रणमा लिएको हो।
3: प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुग्नु भएको थियो। छलफल सकिए लगत्तै फर्कँदा उहाँ पक्राउ पर्नुभयो। जनप्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग आआफ्नो क्षेत्रको समस्या अवगत गराएका छन्। अब सरकारले लिने एक्सनको उनीहरू प्रतीक्षामा छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री सुनिल कोइराला।
1: नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। काँग्रेसको क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए। काँग्रेस संस्थापनले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। देउबा पक्षले मंगिर 21 23 गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज भगवान शिवको पूजा आराधना गरी नेपाली महिलाहरूले धूमधामपूर्वक यो पर्व मनाएका छन्। काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दिनभर दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको थियो। पशुपतिनाथमा करिब 50,000 महिला दर्शनार्थीले दर्शन गरेका छन्। बिहान र दिउँसो केही हल्का रहेको पशुपतिनाथ बेलुका भने भरि भराउ देखियो। आजको भगवान शिवको दर्शन निकै शान्तिपूर्ण रहेको पशुपतिनाथ मन्दिरमा खटिएका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन्। आफ्नो पति प्रेमीको दीर्घायु एवं प्रगतिको कामना गर्दै महिलाहरू तीजमा भगवान शिवको व्रत बस्ने गर्दछन्। महिलाहरूले आज दिनभर नै पूजा आजासँगै समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरे। प्रधानमन्त्री वारेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीबाट विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरू गर्नुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र गर पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। प्रधानमन्त्री वारेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको बताउनुभयो। नेपाली सेनाले भोटेकोशी बाढ़ी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाले आज 20 हवाई उद्धार गरेको जनाएको छ। प्रभावित विभिन्न इलाकाबाट हालसम्म स्वदेशी 3,894 र विदेशी 283 गरी जम्मा 4,177 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक वैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्री प्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढ़ीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग इनसाइड द बंकर नामक युट्युब च्यानलले लिएको अन्तर्वार्ता सहितको सामग्री आफ्नो ध्यानमा आएको जनाएको छ। त्यस्तै सगरमाथामा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको अवस्थामा बीबीसी नेपालीले असार 21 गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। काउन्सिलले प्रसारित सामग्री पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको दुरूपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय एमएसएसले आइतबार पहिलो पटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार एआईको दुरूपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्र समेत जोखिममा पर्न सक्छन्। राज्य सुरक्षा मन्त्री चेन इसिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरूपयोग गरिरहेको बताएका छन्। भारतले श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी रच्दै 8 पटक एसिया कप उपाधि जितेको हो। 2024 फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो। यो भारतको लगातार 10 फाइनल सहभागिता पनि थियो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारत स्पिन आक्रमण सामु टिक्न सकेन। अन्तत श्रीलंका 111 रनमै अल आउट भयो। भारतले 72 रनको फराकिलो जित निकाल्दै 8 महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री जीवन भण्डारी।
12: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले सबै माग र अडानलाई सम्बोधन गर्दा पनि असन्तुष्ट पक्षले मान सम्मान नपुगेको भन्दै रहस्यमय हट देखाइरहेको छ। 15 महाधिवेशन प्रारम्भ हुन केही दिन मात्र बाँकी रहँदा चुनदेवीमा सीमित केही मुठीभर नेताहरू अझै पनि भाउ खोज्दै मूलधारमा नफर्किने ढिपी कसेका छन्। आफैले उठाएका सबै शर्तहरू कार्यान्वयन भइसके पनि एकताको ढोका बन्द गर्नुले ती नेताहरूको नियतमाथि प्रश्न उठेको छ। उनीहरू पार्टी एकता जोगाउ नभई काङ्ग्रेसलाई विभाजनको दलदलमा फसाएर कसैको इशारामा पार्टीको भविष्यमाथि खेलवाड गर्ने मिशनमा छन् भन्ने छर्लङ्ग भएको छ। गत वैशाखको दोस्रो साता तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको समग्र एकताका लागि भन्दै 8 बुँदे मागपत्र सभापति गगन कुमार थापा समक्ष पेश गरेका थिए। ती सबै मागहरूलाई संस्थापन पक्षले पूरा गरिदिएको छ। विद्युतीय प्रणाली मार्फत सदस्यता अध्यावधि गर्ने कार्य बहिष्कार गरेकाहरूलाई समेत गत पुष महिनासम्म नवीकरण गरेको आधारमै मान्यता दिने निर्णय काङ्ग्रेसले गरेको छ। त्यति मात्र होइन, विशेष महाधिवेशन पछिको समितिमा नपरेका तत्कालीन 15 महाधिवेशनबाट तत्कालीन 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्य समितिमा समायोजन गर्ने निर्णय समेत गरेको छ। यहाँसम्म कि महाधिवेशन आयोजक समिति गठन गरेर पुरानो कार्य समितिका सबै नेताहरूलाई ससम्मान समावेश गर्ने र सभापति थापाले वरिष्ठ नेताहरूलाई आयोजक समितिको संयोजक बन्न समेत खुल्ला प्रस्ताव गर्दा समेत चुनदेवीका एकाध नेताहरूले हामीलाई सम्मान पुगेन भन्दै बटारिनु राजनैतिक पाखण्डको पराकाष्ठ हो। कुनै पनि राजनैतिक आन्दोलन वा दलभित्र माग पूरा हुनु भनेको विवादको अन्त्य र सहकार्यको सुरुवात हुनु हो। तर मागेभन्दा बढी अधिकार र पदको सम्मान दिँदा पनि मूलधार अस्वीकार गर्नुले उनीहरूको वास्तविक उद्देश्य माग पूरा गराउनु थिएन, बरु माग पूरा हुन नसक्ने वातावरण गराएर पार्टी फोड्ने बहाना खोज्नु थियो भन्ने प्रष्ट भएको छ। देशभरका लाखौं कार्यकर्ता बाढी पहिरोको विपदमा जनताको आँसु पुछ्दै र असोज 3 गतेदेखि सुरु हुने वडा अधिवेशनको महाउत्सवको तयारीमा जुटिरहँदा चुनदेवीको एउटा कोठामा बसेर षड्यन्त्रको तानाबाना बोल्नेहरूलाई न त देशको चिन्ता छ, न त लाखौं निष्ठावान कार्यकर्ताको पसिनाको नै कदर छ। यही आत्मघाती र अनुदार चरित्रका कारण चुनदेवी गुट आज आफ्नै आन्तरिक शक्तिबाट नराम्रोसँग भत्किएको छ। पूर्व सभापति देउवा माकपुरा हुँदा पनि पार्टी एकताको पक्षमा न उभिएपछि र विभाजनकै रेखा कोर्न उद्यत देखिएपछि पूर्व उपसभापति पूर्णबहादुर खड्का पक्षले देउवाको साथ छोड्ने ऐतिहासिक निर्णय गरेको छ। माग सम्बोधन भइसकेपछि त्यसलाई पालना गर्नु प्रत्येक जिम्मेवार नेताको नैतिक बन्धन हुने निष्कर्षसहित खड्का निकट नेताहरूले संस्थापनसँग सहकार्यको हात मिलाएका छन्। आफ्ना कार्यकर्तालाई असोज 3 सुरु हुने 15 महाधिवेशनमा पूर्ण ऊर्जाका साथ सहभागी हुन पनि सार्वजनिक रूपमै उनीहरूले आह्वान गरिसकेका छन्। खड्का निकट नेता रामहरि खतिवडाका अनुसार कानूनी पुनरावलोकनको विषय अदालतमा विचाराधीन रहेकाले खड्का तत्काल भौतिक रूपमा उपस्थित नभए पनि बाँकी सबै नेताहरू केन्द्रीय समितिमा समायोजन भई पार्टीको मूलधारमा आइसकेका छन्। सहमति र एकताको पक्षमा उभिएका 31 तत्कालीन केन्द्रीय सदस्यहरू मध्ये 1-2 बाहेक अरू सबै नेताहरू संस्थापन पक्षसँग जोडिन तयार भइसकेको नेता श्याम घिमिरेले स्पष्ट पारेका छन्। यसको प्रत्यक्ष प्रमाण आज चुनदेवीमा आयोजित गुटको कार्यक्रममा प्रष्ट देखिएको छ। पार्टीका प्रभावशाली मानिएका नेताहरू पूर्ण रूपमा त्यस कार्यक्रममा अनुपस्थित रहेका छन्। जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेशजङ रायमाझी, सीता गुरुङ, प्रदीप कुमार सुनवार, अनिल रुगाटा लगायतका दर्जनौ सशक्त नेताहरूले चुनदेवीको बन्धक राजनीतिलाई ठाडै अस्वीकार गर्दै सानेपाको मूलधारलाई रोजिसकेका छन्। पार्टीभित्र बहुमत र सशक्त नेतृत्व पंक्ति मूलधारमा समाहित भइसकेपछि चुनदेवीमा अब राजनैतिक रूपमा एक्लिएका र भविष्यविहीन एकाध अनुहार मात्र बाँकी छन्। सबै माग सम्बोधन भइसक्दा पनि पार्टी एकता अस्वीकार गरेर जनता र कार्यकर्ताको भावनामाथि लात हान्ने तत्व कसको स्वार्थ र कुन शक्तिको इसारामा नाचिरहेको छ भन्ने प्रश्न अहिले सबैतिरबाट उठ्न थालेको छ। इतिहास साची छ, व्यक्तिगत स्वार्थ र अहंकारका लागि पार्टी र आन्दोलनलाई धोका दिनेहरू कहिल्यै सफल भएका छैनन्। 15 महाधिवेशनको ऐतिहासिक उभारले यस्ता गैर जिम्मेवार र विखण्डनकारी सोच राख्नेहरूलाई पाखा लगाउँदै नेपाली काङ्ग्रेसलाई नयाँ विचार, नयाँ ऊर्जा र दरिलो आन्तरिक एकता सहित देशको नेतृत्व गर्ने नयाँ युगमा प्रवेश गराउने निश्चित छ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता प्रदीप कुमार सुनुवार।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन्का साथमा
5: ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिस होम इन्टरनेट
7: हजुरसित सँगै हस्ताक्षर गरेको 30-32 जना के गर्दै हुनुहुन्छ? छलफल के भइरहेछ? केन्द्रीय समितिले हिजोको केन्द्रीय समितिले चाहिँ सबैजनालाई स्वतः केन्द्रीय शासित बनाउने भन्ने निर्णय गर्यो, त्यसलाई कसरी लिनु भएको छ?
8: स्वागत के मान्नुपर्छ उहाँहरूले त सम्मानजनक रूपले तपाईँको अब यो हिजोको विशेष महाधिवेशनको केन्द्रीय समिति र हिजो तपाईँको 14 महाधिवेशन निर्वाचित कार्य समिति समायोजन गरेर तपाईँको अधिवेशन जाने भनेको एकताको महाधिवेशन गर्ने भन्ने
7: अनि यसलाई पनि अब खासै अब अझै सन्तुष्ट भइएन भनेर एक थरीले भनिरहनु भएको छ, उहाँहरूलाई के भन्नुहुन्छ?
8: अब उहाँहरूलाई पनि तपाईँको यो विकल्प छैन, अब संस्थाको कुरा हो। काङ्ग्रेस तपाईँको अत्यन्त तपाईँको अप्ठ्यारो पोजिसनमा छ अहिले, लोकतन्त्र माथि ठुलो खतरा छ, त्यसले गर्दाखेरि लोकतन्त्र र तपाईँको चाहिँ काङ्ग्रेस पार्टीलाई बलियो नभइकन लोकतन्त्र तपाईँको बलियो हुन सक्दैन। यो लोकतन्त्रलाई प्रजातन्त्रलाई तपाईँको चाहिँ बलियो सँगसँगै यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि काङ्ग्रेसमा तपाईँको चाहिँ अब अहिले चाहिँ जुन रोहन थापाको नेतृत्वको काङ्ग्रेस छ त्यही काङ्ग्रेसमा तपाईँको सबैजना समावेश भएर अधिवेशनमा भाग हुनको लागि म आह्वान गर्छु।
7: जस्तो पूर्णबहादुर खड्का लगायतका धेरै नेताहरू चाहिँ अब यता आउनु भएको भन्ने समाचारहरू आइरहेछ।
8: मलाई पूर्णबहादुर दाईको बारेमा त मलाई थाहा छैन,
7: लगायतका एउटा टिम छ नि ठुलो उहाँहरूको बारेमा
8: होइन, त्यो टिम त उहाँको टिम पनि होइन, अघि टिम होइन, हिजो त तपाईँको शेरबहादुर दाईकै टिम हो। शेरबहादुर दाईले तपाईँको सञ्चालन गर्नुभयो टिम, पूर्णबहादुर दाईलाई पनि रिक्वेस्ट गर्न जानुभएको हो उहाँहरू। उहाँहरू पूर्णबहादुर दाई आउनु भएन भने पनि उहाँहरू तपाईँको यता आउनुहुन्छ।
7: कतिजना जति आउनुहुन्छ भन्ने हजुरको अहिलेसम्मको बुझाइ छ?
8: अहिले अब दिना दिदी लगायत तपाईँको चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायत सबै तपाईँको चाहिँ आउनुहुन्छ।
7: 31 जतिले हस्ताक्षर गर्नुभएको थियो अस्ति दुबई महाधिवेशन रोकौं र संवादको वातावरण गरौं भनेर आह्वान गरेको मध्ये कतिजना चाहिँ जति आउनुहुन्छ?
8: त्यो सबै आउनुहुन्छ,
7: सबै 31
8: एकदम सबै।
7: त्यो चाहिँ कहिले भनेको, कहिले त्यो आउने?
8: आइसक्नु भयो, हिजै तपाईँ निर्णय भइसक्यो, भोलि चिठी प्राप्त गरेर पर्सि दिन केन्द्र समितिको मिटिङ बस्छ।
7: भोलि उहाँहरू पार्टी कार्यालयमा गएर चिठी प्राप्त गर्नुहुन्छ र अरू गतिविधिहरूमा उहाँ स्वतः सहभागी हुनुहुन्छ?
8: एकदम एकदम एकदम।
7: केही पक्ष खास गरेर शशाङ्क कोइराला, शेखर कोइराला, शेरबहादुर देउवा लगायतका केही नेताहरू अझै पनि किन चाहिँ आनीकानी गरिरहनु भएको, यस्तो उहाँहरूले माग गरेको विषय पुरा गर्दै गर्दा पनि नमान्नुको कारण के होला?
8: अब यो राजनीतिकमा तपाईँको सबै कुरा तपाईँको प्रतिष्ठा कुरा गिभ एन्ड टेकको कुरा होला। उहाँहरूले पनि तपाईँको आफ्नो तपाईँको राजनीतिक अस्तित्वको कुरालाई तपाईँको राख्नु भएको होला। अब त्यो चाहिँ उहाँहरूलाई नै सोध्नुपर्छ, हामीले सोध्ने कुरा होइन। उहाँहरू हामीभन्दा सिनियर तपाईँको एकदम नेताहरू हुनुहुन्छ, उहाँहरू तपाईँ ऐतिहासिक नेताहरू हुनुहुन्छ, हाम्रो चाहिँ तपाईँको उहाँहरू प्रति एकदमै तपाईँको सम्मान छ, तर अब त्यो चाहिँ
7: उहाँहरूले नै यस अगाडि माग गर्नुभएको थियो पुसमा नवीकरण गरेको त्यति सबैलाई मान्यता दिनुपर्ने अनि 14 महाधिवेशनका केन्द्रीय सदस्य सबैलाई मान्यता दिनुपर्ने, छुट्टै संयन्त्र बनाउनु पर्ने, आयोजक समिति बनाउने, यी सबै कुरा त संस्थापन पक्षले पुरा गरिदियो, तर पनि उहाँ मानिरहनु भएको छैन।
8: अब यो चाहिँ राजनीतिमा कहिले काहीँ चाहिँ यस्तो हुन्छ कि तपाईँको चाहिँ 2+ गर्दाखेरि 4 हुनु पर्यो, कहिले काहीँ 3 हुन्छ, यस्तै 3 भएको होला।
7: त्यही त, त्यो त सबै भने जस्तो सबै कुरा त माग पुरा स्वाभाविक रूपमा नहुन सक्छ होइन, तर केही कुराहरू भइसकेपछि एक खालको वातावरण बनिसकेपछि
8: अब यो खोइ अब यसलाई तपाईँको यो हाम्रो चाहिँ बुता र हाम्रो क्षमता भन्दा माथिको कुरा हो।
7: अनि देशभरिका आम कार्यकर्तालाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
8: गगन थापाको नेतृत्वको काङ्ग्रेसको अधिवेशनमा सहयोगी भएर सबै काङ्ग्रेसलाई बलियो बनाऊ र गगन थापाको हात बलियो बनाउने काममा लागु भन्छु।
7: अब उहाँ नेताहरू नआउँदै गर्दाखेरि पार्टीमा असर के पर्छ?
8: अरे अब तपाईँ असर त राजनीतिक रूपमा तपाईँको भोलि इस्युले तपाईँ गर्ने हो होइन, अब भोलिको चाहिँ परिस्थिति के पर्छ नेपालको पोलिटिक्स तपाईँलाई तपाईँको थाहा छैन, अब त्यसले गर्दाखेरि अब योलाई समयले चाहिँ तपाईँको ल्याउने हो, समयमा तपाईँको परिस्थिति ल्याउने हो, समय अनुसार हुन्छ।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छन्का साथमा
5: ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
4: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
3: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, NCA ग्रुटेकको उत्पादन।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौ 9 बज्यो
1: तपाईँ सुन्दै हुनुहुन्छ

घरको श्रीमानलाई विदेश पठाएर विदेशबाट खुन पसिना नबनी कमाएको पैसाले यहाँ अर्कै नाटोसँग सल्किँदा तिमी महिलालाई चाहिँ यो समाजले के नाम दिने?

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 10 बज्यो।
1: नमस्कार, बिहान 5 बजेदेखि सुरु भएको नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 आजको प्रसारण यही सकिन्छ। हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। भोलि बिहान 5 बजेसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

0: विक्रम सम्वत 2083 साल भदौ 30 गते मंगलबार भाद्र शुक्ल चतुर्थी ऋषि पञ्चमी व्रत 15 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सिंहदरबारमा कुमार बेनको दबदबा, रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा अझै पनि राहतको हाहाकार। तीन जिल्लाका 19 विद्यालय पूर्ण बन्द। ओलीको अडानले एमालेको पुनर्गठन कार्यदल नै बन्धक। भारतबाट 654 मेगावटसम्म बिजुली किन्ने बाटो खुल्ला, लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको नौमती बाजा सिक्दै महिला शीर्षकको शुभ समाचार।
0: बिहानको ठिक 9 बजेको समयमा सल्यानको लान्ती बजार स्थित सामुदायिक भवनको हलमा विभिन्न बाजाका धुन गुन्जिन थाल्छन् अनि बाजाका धुनसँगै शुरू हुन्छ परम्परा र परिवर्तन बीचको एउटा नयाँ अभ्यास। नजिकै रहेको अर्को भवनको कोठामा दुईजना महिलाले सनाईको अभ्यास गर्छन्। सामुदायिक भवनकै तल 3 महिलाले लामो र गरौं बाजा कर्नार र नरसिंहलाई समाउने र फुक्ने अभ्यास गरिरहेका हुन्छन्। बाँकी 4 महिलाले भवनकै हलमा तल ताल बाजा दमहा ढोलक ड्याम्पो र ज्यालीको संयोजन गरिरहेका हुन्छन्। छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 10 महिला यसरी रमाइलो मान्दै सिप सिक्दैछन्। उत्साह साथ मौलिक सांस्कृतिक संरक्षणका लागि बाजा बजाउने अभ्यास गरिरहेका स्थानीय महिलाले भविष्यमा यही क्षेत्रमा केही गर्ने विश्वास लिएका छन्। तालिममा सहभागी नवीना थापा विष्टले झ्याउरे ख्यालीको तालमा बाजा बजाउन सिकिरहेको भन्दै सुरुका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह व्रतबन्ध धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता सङ्कटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम सुरु गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। भुटेकोशीमा जलप्रलय आएको 3 बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेका ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढ़ीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुलको सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढ़ीले राजमार्ग भत्काएको र त्यहाँनै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका प्रमुख जगत बहादुर गुरूङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढ़ीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याएर आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उही ठाउँमा बस्ती नराख्ने तयारी उपशीर्षकमा यससँगै खबर छ। सरकार नदी तटीय क्षेत्रमा पुनः बस्ती पुनर्स्थापित नगर्ने भएको छ। प्रधानमन्त्री शाहले नै नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिए। सड़क सञ्जाल असोजभित्रै बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू, पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा।
0: पुनर्स्थापनाकै शीर्षकलाई आजको नेपाल समाचार पत्रले समाचार छापेको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 जिल्ला पूर्ण रूपमा बन्द, 45 विद्यालय भवन र 258 कक्षा कोठा क्षतिग्रस्त शीर्षकमा खबर छ। भोटेकोसी बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थाहरूमध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% बढी, कक्षा कोठा क्षतिको 62% बढी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सड़क तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा थप चुनौती उत्पन्न भएको छ। यसैबीच विद्यालय सञ्चालन गर्न जनशक्ति र संरचना पनि आवश्यक देखिएको छ। द्रुत टिमको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा उक्त जनशक्ति र संरचना आवश्यक रहेको औल्याइएको हो। सुरुको 3 लागि जनशक्तिसहित 19 प्रकारका संरचना आवश्यक रहेको उल्लेख गरिएको छ। आजको समाचार पत्र दैनिकमा खबर छ।
2: तेत्तीस होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 योबिसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। योबिसा एक्ली बिरामी होइनन्। सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढ़ीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको छ।

0: को स्क्रीनमा फराकिलो काँध भएका पैरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रंगका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो न त दशकौं अघि खिचिएका तस्विर, मात्र एआईले केही सेकेण्डमै तयार पारिदिएको कृत्रिम नोस्टाल्जिया हो। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेण्डका पछाडि भने हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोड़िएको छ। दक्षिण एशियाका प्रख्यात राजनीतिज्ञ, खेलाड़ी र कलाकर्मी समेत यो एआई नोस्टाल्जिया ट्रेण्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेण्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमीनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौं किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खपत गर्दै गणितीय जोड़ घटाउ मार्फत उक्त तस्विर निर्माण गर्दछन्। तपाईले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: भारतबाट 654 मेगावाटसम्म बिजुली किन्ने बाटो खुल्ला शीर्षकमा आजको अभियान दैनिकमा खबर छ। नेपालले भारतबाट आगामी पुष 15 सम्म आवश्यकता अनुसार